0: पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
9: किसिमको व्यापारिक विश्रामपछि खबर चौतारीमा पुनः स्वागत छ। बाँकी प्रसंगको पालो, नेपाल सरकारले आइतबार बिदा खारिज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताउनु भएको छ। केही संचार माध्यमले आइतबारको बिदा खारिज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालन शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपक दाहाल ले आइतबारको बिदा खारिज गरिने भनेर आएको समाचार सत्य नभएको बताउनु भयो। यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन। अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि भएको छैन। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तर वृद्धि मूल्य वृद्धि लगायत जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गते मन्त्री परिषदको बैठकले शनिबार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस्तै कार्यालयको समय बिहान 9 बजेदेखि अपराह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। सभामुख डोल प्रसाद आर्यले सोमबार बिहान प्रतिनिधि सभाका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीमा नयाँ आएपछि पुराना कार्य व्यवस्था परामर्श समिति स्वतः विघटन भएको हो। नयाँ समिति नबनेकाले सदन कार्यसूचीबारे छलफल गर्न सभामुख आर्यले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको हो। खबर 14 को समय सकिएको सबको केचिनमा सेन्दाते प्रसाद हुने साझ खबर सुन होला नयरा ताज खबरका लागि तपाई हामी सँगै रहनु होला। नमस्कार।
10: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ लैंगिक हिंसा अन्त्य गरौ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठीक 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 25 गते सोमबार, जून 8 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि, विश्व महासागर दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राजोपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, प्रतिनिधि सभा सञ्चालनबारे टुंगो लगाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल हुँदै संसदमा विधेयक नै लैजाने तयारी।
1: साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइने, देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, सुदूरपश्चिममा मन्त्रीपरिषद पुनर्गठन हुँदै।
0: अत्यधिक गर्मीका कारण बाँकेका सामुदायिक विद्यालयमा पठन पाठन प्रभावित, कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता, 13 जिल्लाका सामुदायिक वनमा कार्बन विशेष कार्यक्रम।
1: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, इजरायलका सबै नाका बन्द, मध्यपूर्वको तनावका बीच इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द गर्ने घोषणा।
0: र विश्व एसियन क्रिकेट छनौटमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनशीपको 13 वर्ष उमेर समूहमा मनकामना जोरपाती स्कूल विजयी, खुला जुडोमा प्रवीण राजु र मोनिकालाई स्वर्ण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्वदलीय बैठकको प्रसंग।
1: संसदमा सत्तारूढ प्रतिपक्षी बीच टकराव र सांसदहरू बीच पनि छेड़खानी तथा आरोप प्रत्यारोप चलिरहेका बेलामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ। सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गर्नुभएको हो। महामन्त्री रविन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गर्नुभएको बताउनुभयो। पछिल्ला घटनाक्रम सहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिज्यूले बैठक आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, आज बिहान 9 बजे सिंहदरबार स्थित संसदको सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा पार्टी अध्यक्ष सभापति सहित दुईजनालाई सहभागिताका लागि आमन्त्रण समेत गरिएको छ। टकराव बढ़िरहेकै बीचमा 18 जेठमा स्थगित बैठक आज बस्दैछ। बैठक अगावै प्रतिपक्षसँग बढ़ेको दूरी कम गरी संसद बैठक सुचारूप गर्ने विषयमा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाउनु भएको नेताहरूले बताएका छन्। त्यसक्रममा उहाँले आफ्नो भारत भ्रमण लगायतका समसामयिक राजनैतिक विषयमा पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी गराउने तयारी गरिएको छ।
0: यसैबीच सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अगाडि बढ़न सकेको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफलमा जुटिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गर्नुभएका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अगाडि बढ़ाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन। प्रतिनिधि सभाका 25 जेठको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर रहनेछ। संसद सचिवालयका प्रवक्ता राम गिरीले भन्नुभयो, प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश गरिएको छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2(क)मा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। यसै विषयमा छलफल गर्न पनि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको र त्यहाँ कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल हुने प्रवक्ता गिरीले सीआईएनसँग बताउनुभयो।
3: प्रतिनिधि सभा नियमावली 2000 83 जारी भइसके पछाडि पुरानो कार्यव्यवस्था परामर्श समिति रहन्न, त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। सामान्य सामुचीले प्रमुख सचेतक, सचेतक, मुख्य सचेतकहरूलाई सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: सरकारले ल्याएका अध्यादेशहरूमा सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सम्पत्ति शोधीकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्।
1: परराष्ट्र मन्त्री सुशील खनालको तीन दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत देखिएको छ। एकातिर नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता, एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ। शनिबार नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री एस जयशंकर सँग भएको औपचारिक भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक साझेदार विस्तार गर्ने तथा नयाँ प्रविधिमा आधारित सहकारी अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत नेपाल भारत सम्बन्धलाई विशेष र अद्वितीय सम्बन्ध भन्दै अहिले दुई देश संघको सम्बन्धलाई निर्णायक रूपमा सकारात्मक दिशामा अघि बढ़ाउने अवसर रहेको समेत बताउनु भएको छ। नेपालले तय गरेका विकासका प्राथमिकता र भारतले छिमेकी मुलुकसँग अघि बढ़ाइरहेको सहकार्यका बीचमा आपसी विश्वासलाई अझ मजबूत बनाउँदै ऊर्जा, कनेक्टिभिटी, डिजिटल प्रविधि र सूचना प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उहाँले जोड़ समेत दिनुभएको छ। परराष्ट्रमन्त्री खनालले पनि भारतलाई नेपालको सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै सम्बन्धलाई विगतका अविश्वास र विवादको घेराबाट बाहिर निकालेर आर्थिक समृद्धि र साझा विकासको आधारमा अघि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
0: बाँकी लगायत तराईका जिल्लाहरूमा गर्मी निरन्तर बढ़िरहेको छ तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले पनि टीनको छानामुनि ओकुश मुकुश वातावरणमा पढ़न बाध्य छन्। कतिपय स्थानीय तहले गर्मीका कारण विदा दिएको भए पनि कतिपयमा अझै पनि पठन पाठन भइरहेको छ। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाई दुवै प्रभावित बनेको हो।
4: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टीनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टीनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टीनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
5: सबैभन्दा नेपालगंजको गर्मी टिनको छानामुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
4: डुडुवा गाउँपालिका ४ स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज १० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का बर्णवालको अनुभव पनि उस्तै छ। बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
6: सातको बच्चा हो, झिझुलायो भनेर रोयो, पेट दुख्यो भनेर पनि बच्चा यसरी हामीले लगभग प्रयोग गर्छौ। टाढाको छ भने पेशकारसँग म पुर्याउन पठाउँछु। त्यो ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गणेनपुरा, यो नजिक नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ।
7: ती गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ, टाउको दुख्न लागेछ, घर जान्छौ। अब हामीले यदि रोक्यो भने फेरि समस्या हुन्छ, अहिले यहीँ केही भयो भने कसले जिम्मेवारी लिन्छ।
4: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी,
8: यदि वातावरण नै त्यस्तै छ, कोलाहल गर्मीले सताइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुईटै कठिन छ।
4: तीनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पाताले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
9: केही न केही त हदमा त्यसले छेका छ, होइन नेपालगंज जिप्सनको काम छैन कि पहाडतिर हो त्यो चाहिँ होइन। अब हावा सावा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परेको छ।
4: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ, भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन। नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
10: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका विशेष भवनहरू त्यो किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ,
4: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन।
11: निशु जोशी, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा तराईका 13 जिल्लाका वन क्षेत्रमा विशेष कार्यक्रमको तयारी।
12: कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन, एक्स्ट्रा लाभ हो, त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौँ।
11: देशभर स्वास्थ्य संस्थामा 1 लाख जनशक्ति आवश्यक। सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा स्वास्थ्यमा 35 वर्षपछि थपियो 977 दरबन्दी, देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,457 शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थप गरेको छ, जबकि नागरिकलाई सहज सेवा दिन देशभरका सरकारी अस्पतालमा तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक रहेको छ। अहिले 2048 को स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्रै हो। यता विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न 1,000 जनसंख्या बराबर कम्तीमा एक डाक्टर चाहिन्छ, तर देशमा भने एक डाक्टरले दुर्गममा सिंगो जिल्लाको जनसंख्यालाई हेर्नुपर्ने बाध्यता रहेको छ। चिकित्सकहरू पनि शहरी क्षेत्रमा मात्र केन्द्रित हुने गरेको गुनासो बढ़ेको छ। त्यस्तै सैनिक सेवा नियमावली संशोधन भर्नादेखि निवृत्त भरणसम्मका प्रावधान हेरफेर शीर्षकमा खबर छ भने अर्को 14,00,000 बोरा किन्न नसक्दा गोदामै नष्ट हुँदै 6 करोड़को उदयपुर सिमेन्ट शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सुदूरमा मन्त्री परिषद पुनर्गठन हुँदै शीर्षकमा खबर प्रकाशित छ। बजेट ल्याउन एक साता मात्रै बाँकी रहँदा सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरू फेरबदल गर्न लागि छ। संघीय संसदीय दलभित्र देखिएको विवाद मिलाउन सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले आफ्ना सबै मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि सत्ता साझेदार एमाले पनि मन्त्रीहरू फिर्ता बोलाएर त्यहाँ नयाँ पठाउने तयारीमा जुटेको छ। त्यस्तै कम्बोडियामा बसेका 66 नेपालीलाई 12 जूनभित्र स्वदेश फर्किन दूतावासको आग्रह शीर्षकमा अर्को खबर छ। भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। त्यस्तै साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइँदै शीर्षकको खबर छ। सरकारले आगामी 1 साउनदेखि निजामती कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने तयारी गरेको छ। स्वास्थ्य बीमा ऐन 2054 र स्वास्थ्य बीमा नियमावली 2075 सरकारी कर्मचारीले अनिवार्य बीमा गर्नुपर्ने र तलबको 1% बीमामा योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा निजी क्षेत्रको मात्रै लगानीबाट तत्काल जलाशयुक्त आयोजना निर्माण नहुने शीर्षकमा जीवन बस्नेतले खबर लेख्नु भएको छ। सरकारले जलाशयुक्त आयोजना विकासका लागि आवश्यक पर्ने लागतको निश्चित प्रतिशत भीजीएफको रूपमा व्यवस्था गर्न सकेको खण्डमा निजी क्षेत्रले निर्माण गर्न सक्ने जनाइएको छ। त्यस्तै लगानीकर्ता बजेटप्रति सकारात्मक भए पनि बजेट बजार बढ़ेन बजार शीर्षकको खबर पनि प्रकाशित छ।
1: भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। नेपाल भारत क्रस बोर्डर डिजिटल भुक्तानी सम्झौता सीमा पार मोबाइलबाटै रकम ट्रान्सफर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा समकक्षी एस जयशंकरसँग गरेको सम्झौतापछि सीमा पार डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा आएको हो। नेपालबाट भारतमा दैनिक 15,000 र मासिक 1,00,000 भारूसम्म पठाउन सकिनेछ। भारतबाट नेपालमा भने दैनिक 2,00,000 भारूसम्म पठाउन सकिनेछ। नेपाली बैंकहरूले क्रस बोर्डर पीटूपी शुरू गरिसकेको पनि खबरमा उल्लेख छ। नेपाल चीन बीच व्यापारिक सम्बन्ध विस्तार गर्न 13 बुँदे प्रतिबद्धता शीर्षकमा नवीन गुरूङले संखुवा सभाबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। मुलुकको विकास निर्माणको गति कस्तो छ, केही राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको प्रगति हेरे पुग्छ। जो निर्माण थालेको 4 दशक अर्थात 40 वर्ष बित्दा पनि तयारी स्रोत सहमति र बजेट अभावमै रूमलिरहेका छन्। सुन्दरसँग प्रेरणादायी राइड शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। सुन्दर पौडेल बोल्न र सुन्न सक्दिन लेखिए को हेलमेट लगाएर इन ड्राइभ गर्नुहुन्छ। त्यति मात्र होइन, उहाँ बिहान बेलुका रेस्टुराँमा सेफको काम गर्नुहुन्छ भने फुर्सदमा रील र ब्लग बनाउनुहुन्छ, जुन सामाजिक सञ्जालमा चर्चित समेत बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा तरलता थुप्रिएको वर्ष पनि वित्तीय क्षेत्रको वृद्धि दरमा सुधार 9.16% प्रक्षेपण शीर्षकमा यज्ञ बन्जारीले लेख्नु भएको छ भने सड़क व्यवस्थापन र सुरक्षामा 34.75 अर्ब विनियोजन थालियो पहिरो व्यवस्थापन शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा तराईमा विषालु सर्पको बिगबिगी बाघी सर्पको खतरा धेरै शीर्षकमा खबर छापिएको छ। जे पाण्डेले नेपाल गञ्जबाट लेख्नु भएको हो। गृह मन्त्रालयका अनुसार वैशाख यता मात्रै मुलुकमा 175 वटा सर्पदंशका घटना भए जसमा 9 जनाको मृत्यु भएको छ। गर्मीसँगै वर्षा लागेकाले तराईमा मात्र होइन पहाड़मा समेत विषालु सर्पको बिगबिगी बढ़िरहेको छ। स्थानीय स्तरमा एन्टी भेनम भण्डारण गर्न एम्बुलेन्स र रेफरल प्रणालीको सुधार गर्न किसान र विद्यालय स्तरमा सर्पदंश शिक्षा प्रवाह गर्न सर्पदंशलाई अनिवार्य रिपोर्टिङ रोग बनाउने विषालु सर्पहरूको राष्ट्रिय निगरानी प्रणाली बनायो भने यसबाट जोगिन सक्छ भनेर उल्लेख गरिएको छ। कांग्रेस नेता ठेकेदार प्युठान गुल्मी खण्ड अलपत्र शीर्षकमा केशव राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छ। मदन भण्डारी राजमार्गको प्युठान गुल्मी खण्ड वर्षौंदेखि अलपत्र छ। निर्माण थालेको 4 वर्ष हुन लाग्दा पनि कामले गति नलिएपछि गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छीसम्म जोड्ने 31.8 किलोमिटर सड़क अलपत्र रहेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा निरन्तर अगाडि बढ़छ शासकीय सुधार शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने 20 अर्ब बचत हुने आकलन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। विद्यालय शिक्षा कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। गणपूरक संख्या नपुग्दा गतिहीन संसदीय समिति शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ भने संसद सेवाको एउटै कानून आवश्यक शीर्षकमा लेखिएको खबर छ। डिजिटल पार्लियामेन्ट प्रणाली संघीय संसद तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी 9 बुधे सन्देश पत्र जारी गर्दै 11 अन्तर्व्यवस्थापिका सम्मेलन 2083 कैलालीको टीकापुरमा सम्पन्न भएको छ। शनिबार र आइतबार चलेको सम्मेलनले कानून निर्माण र संसदीय कामलाई गति दिन तहगत व्यवस्थापिका बीच सहकार्य अन्तर आबद्धतालाई सूचना प्रविधित्व बनाउन संघीय संसद तथा सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। अर्को खबर भोजमा फालिन्छ 30% भन्दा बढ़ी खाना शीर्षकमा चितवनबाट लेखिएको खबर छ। ग्रामीण क्षेत्रमा फालिएको खाना पशु चौपायाले खाने भए पनि शहरी क्षेत्रमा फालिएको खाना फोहोर मात्र परिवर्तन हुने भनेर उल्लेख गरिएको छ। खानी तथा खनिजबारे नयाँ ऐनको प्रस्ताव गरिएको बारेमा खबर छापिएको छ। अखाद्य वस्तु बेच्नेलाई कार्यवाही भएको बारेमा पनि खबर लेखिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। युद्धविराम सम्झौतापछि इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोल्युशन गार्डले यो आक्रमण एक हप्तासम्म चल्ने निरन्तरतालाई प्रहार गरेको शुरूआत भएको समेत घोषणा गरेको छ। इजरायली सेनाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरूलाई देशको उत्तरी क्षेत्रमा आकाशमै नष्ट गरिएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले लेबनानको राजधानी बेरूत स्थित हिजबुल्लाका केही स्थानमा आक्रमण समेत गरेको छ। यसैबीच लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा 2 जनाको मृत्यु भएको छ। महिला र बालबालिका सहित 20 जना घाइते भएका छन्। अमेरिकाको मध्यस्थतामा गत साता भएको युद्धविरामपछि इजरायलले बेरूतमा आक्रमण नगर्ने संकेत गरेको थियो। मध्यपूर्वमा बढ़दो तनावका बीच इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार इराकले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गर्दै सम्पूर्ण उड़ान सेवाहरू स्थगित भएको जनाइएको हो। त्यस्तै सिरियाली नागरिक उड्डयन प्राधिकरणले पनि दक्षिण हवाई मार्गहरूमा अस्थायी रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्नुअघि इरानको रोकका सम्पत्ति रिहा नगर्ने बताउनु भएको छ। सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोकका हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा जिज्ञासा राखिएको थियो तर उहाँले त्यस्तो बताउनु भएको छ। इरानले रोकका गरिएका अरबौंको सम्पत्तिमाथि रोक लगाउन माग गर्दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपालले विश्व एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज हङकङसँग खेल्दैछ। सिंगापुरमा आइतबार हिजो भएको सेमी फाइनल खेलमा नेपाल र हङकङले आफ्ना प्रतिद्वन्दीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। अहिलेसम्म यी दुई टोली अपराजित छन्। प्रतियोगिताको पहिलो सेमी फाइनलमा नेपालले ओमानलाई 8 विकेटले हराएको थियो। प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जित्नु भएको छ। तीन स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाड़ी नेपाल आर्मीका रहेका छन्। पुरूष 73 केजी मुनि फाइनलमा प्रवीणले आयोजकका सुबोध मण्डललाई पराजित गर्नुभयो। पुरूष 100 केजी मुनि फाइनलमा राजुले टाई फोर्स जुडो क्लब भूटानका तान्जिम दोर्जीलाई पनि हराउनु भएको थियो। त्यसै गरी तेस्रो संस्करणको जनकपुर नाथ शाह स्मृति, यसलाई फेरि सुन्नुहोला, तेस्रो संस्करणको जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर्विद्यालय क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा हिजो सम्पन्न दुई क्वार्टर फाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
2: सामुदायिक वनमा समावेशी र पारदर्शिताको अभ्यास र आगामी योजना, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुनि भयो।
1: हाम्रो वन हाम्रो धन डरलो बाटो जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ, हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो पर्यटन सामुदायिक वन उपभोक्त समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौँ।
3: 500 भन्दा बढी भन्नु भने अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको
2: सम्भव छैन,
3: सक्रिय बनाउनको
2: सम्भव छैन, 753 पुग्न सम्भव छैन। किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण, त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको,
3: वन नभएको ठाउँमा वन लगाउन
2: निजी क्षेत्र छ सबै, तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन। यदि त्यहाँ वन क्षेत्र भयो, त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं, तर त्यो सम्भावना ज्यादै न्यून छ। त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ, त्यसपछि गएर नहरको छेउमा हुन सक्छ, त्यसलाई हामीले कसरी गर्न सक्छौं, बाटोको छेउमा हुन सक्छ, छलफल भइरहेको छ।
3: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्य,
2: यसमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने, अनुकूलनका कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने, छलफल चलाउने, र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा, चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं। अहिले तराईका 13 जिल्लामा कार्बनको केही पैसा, त्यो आफैमा फेरि पर्याप्त होइन, यस्ता लाभ हो, त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं।
4: फेकोपनका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसभा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, प्रतिनिधि सभा सञ्चालनबारे टुंगो लगाउन कार्य व्यवस्था समितिमा छलफल हुँदै संसदमा विधेयक नै लैजाने तयारी।
4: साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइने, देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै
5: अत्यधिक गर्मीका कारण बाँकेका सामुदायिक विद्यालयमा पठन पाठन प्रभावित, कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता 13 जिल्लाका सामुदायिक वनमा कार्बन विशेष कार्यक्रम।
4: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, इजरायलका सबै नाका बन्द, मध्य पूर्वको तनावका बीच इराक अनि सिरियाद्वारा हवाई क्षेत्र बन्द गर्ने घोषणा।
5: र विश्व एसियन क्रिकेट छनौटमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनशीपको 13 वर्ष उमेर समूहमा मनकामना जोरपाट स्कूल विजयी।
4: साझा खबरको अन्त्यमा कार्टुन, हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री, मन्त्री लगायतले मध्यरातमा लेखेको स्टाटस र त्यसमा गरिएका विभिन्न प्रकारका क्रिया प्रतिक्रियाहरू, र यहाँ दुईजना व्यक्ति जस्ता देखिन्छन् एउटा खुल्ला क्षेत्रमा उभिएर मोबाइलमा केही हेरिराखेका छन्। ती दुई मध्ये एकजनाले केही अलि अनौठो आश्चर्य मानेर हेरिराखेको जस्तो देखाइएको छ। माथि केही भन्दैछन् ती व्यक्ति, माथि यस्तो लेखिएको छ, प्रधानमन्त्रीको नि प्रधानमन्त्री को होला त, त्यत्रो पद छोडेर राजदूत किन बन्ने होला।
5: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: धन्यवाद विश्व पोखरेलजी, नमस्कार।
2: नमस्कार, धन्यवाद।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम चाहिँ विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: देख्दैछु। त्यसैले उहाँले माफी मागे पनि संसदको रेकर्डबाट हटाए पनि विश्वमा त त्यो एक किसिमको नजिर बनिसकेको छ सुन्नुहोस्। त्यसैले अहिले भारतलाई यसले धेरै बल पुर्याएको छ। हाम्रो करिब लिपु लेक, लिम्पिया, धोया, काला पानी र सुस्ताका केही भागहरू अहिले पनि अतिक्रमणमा छन्। किन भन्दा बाई फोर्स तुरुत सेनाले सशस्त्र बलले अतिक्रमण गरेकोलाई मात्र मिचेको भन्न सकिन्छ। अब यो नेपालको क्रस बोर्डरका कुरादेखि लिएर भोगचरणका कुरा त त्यो नागरिकका दुई सिमानाकाले त्यो भइराखेको कुरा त्यो चाहिने विवादित जमिन होइनन्। क्रस बोर्डरका त्यो 10 गजाको क्षेत्रमा पनि दुईटा जोडिएका चाहिने नेपाल भारतका जिल्ला अधिकारीको टिम छ, उनीहरूले अध्यावधि गर्ने, त्यसलाई व्यवस्थापन गर्ने, साल वर्षाली मिटिङ बस्छ, त्यो कुनै किसिमको त्यो मिचाई होइन। तर मिचाई भनेको जहाँ सेना र सुरक्षाकर्मी राखेर कसैको भूभागलाई अतिक्रमण गर्नु त्यो मिचाई हो। त्यो कालापानी र सुस्तामा भएको छ, लिम्पिया दुरा भएको छ, त्यो नेपालको भूमि हो र उहाँले वास्तवमा सदनमा जुन भलन्डर हो माफी योग्य छैन, त्यो उहाँले
1: प्रधानमन्त्रीको तहबाट यो कुरा सचिएन भने अब होइन यो कुरालाई चाहिँ अब फिर्ता लिएन भने वा चाहिँ अब यसरी नै अनि संसद अगाडि बढ्छ। तपाईँहरूको माग के हो खासमा सदनमा?
0: मलाई के लाग्छ भन्दाखेरि उहाँहरूको त्यत्रो ठूलो दुई तिहाई नजिक पुगेको एउटा पार्टीको प्रधानमन्त्रीले आफ्नो इथिक्सको कुरा हो यो त। अब उहाँले सच्याउने कुरा भन्दा पनि इथिक्सको कुरा हो, नैतिकताको कुरा हो। उहाँले त्यो अपराधजन्य कुरा राष्ट्रघाती कुरै बोलेको हुनाले उहाँले आफ्नो नैतिकताको आधारमा उहाँले चाहिने जनताका माझमा विश्वका सामुन्यमा त्यो नैतिकता प्रदर्शन गर्नुपर्ने कुरा छ। उहाँले
1: नैतिकता प्रदर्शन गर्ने भने के गर्ने त्यसो भए?
0: उहाँले त पदै छोड्नुपर्छ त नैतिक, किन भन्दाखेरि नैतिक प्रश्न आइसक्यो नि त्यो ठाउँमा बसिसकेर। नेपालले पनि भूमि मुसिया छ भारतको, भारतले दाबी नगरेका कुराहरू उहाँले बोल्नु भएको छ। उहाँका बुद्धिजीवीहरू त्यो रणनीतिक हो भनेर भन्नुभएको छ। कस्तो कुरा गरे, मान्छे मारिसकेपछि पनि रणनीतिक हुन्छ? त्यसैले एउटा कुरो के हो भने इथिक्सको कुरा भनेको उहाँले त्यो ठाउँमा बस्दै उहाँ अब अयोग्य भइसक्नु भएको छ। अब वन मिसाइले बस्नुहुन्छ भने भोलि जनताले त्यसको पनि मूल्याङ्कन गर्ला नि। जनता त बुझेको छ नि, नेपाली जनता कसैको दास होइन नि, बुझेको छ, चेतना अगाडि बढेको छ। राष्ट्रियताको सवालमा नेपाली जनता एक ठाउँमा छन्, राष्ट्रिय अखण्डताको लागि नेपाली जनता सचेत छन्, त्यो कुरालाई चाहिँ बिर्सन सक्छन्। त्यसैले गर्दाखेरि उहाँलाई, उहाँले इथिक्सको कुरा हो, यो नैतिक मोरलको कुरा हो। अब
1: होइन, अब प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना एकदम कम छ होइन अहिलेको अवस्थामा। अब राजीनामा त उहाँले देखाउनु के अरे दिनु हुँदैन नै होइन, यसबाट पनि उहाँलाई पछुतो छैन। अब परराष्ट्र मन्त्री स्तरीय एउटा विज्ञप्ति पनि बाहिर आयो, तर अस्ति राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापतिले पनि अब सीमा लगायतका अन्य मुद्दाहरूलाई चाहिँ तत्कालीन अवस्थामा थाती राखेर हामीले कनेक्टिभिटीका कुरामा, व्यापारका कुरामा, अब दुई देश बीचका सम्बन्धका विषयमा चाहिँ अलिकति बढी जोड़ दिनुपर्छ भन्नुभएको छ क्या सभापतिजीले।
0: उहाँले त यो सिमाना, कालापानी, लिम्पिया धुरादेखि लिएर यो इफिजीको एउटा रिपोर्ट छ, दुईटा देशको चाहिने एउटा बौद्धिक वर्गको समिति जो इफिजी रिपोर्ट दिएको कुरामा पनि उहाँले इण्डियामा जानुभयो, यो कुरा पनि उठाउनु भएन। कालापानी, लिम्पिया धुराको कुरा उठाउनु भएन, त्यो के अरे सुस्ताको कुरा, सीमा हाम्रो भूभाग अतिक्रमण भएको छ त्यो कुरालाई थाती राखेर, सम्बन्ध
1: थाती राखेर अब हामीले कनेक्टिभिटीका कुरामा, व्यापारका कुरामा, अब दुई देश बीचका सम्बन्धका विषयमा चाहिँ अलिकति बढी जोड़ दिनुपर्छ भन्नुभएको छ क्या सभापतिजीले।
0: उहाँले त यो सिमाना, कालापानी, लिम्पिया धुरादेखि लिएर यो इफिजीको एउटा

0: व्यवसाय भन्दा पनि व्यापार र बिजनेसका विषयहरूमा कुरा गरौँ,
1: कमिटीको विषयमा कुरा गरौँ। पनि त्यो मिटिङ चलिरहेको छ,
0: अहिले पनि कुरा उठाएर
1: अहिले पनि विस्तार भएको छ। यसलाई आज विस्तार गर्ने कुराहरूमा कसैको दुई मत छैन। हिजो पनि कमिटी मिटिङ चलिराखेको छ, यसलाई विस्तार गर्ने कुरामा कसैको दुई मत छैन, हामी सबैको सहयोग हुन्छ। हिजो पनि चलेको छ, व्यापार पनि चलेको छ। अब व्यापारलाई कसरी न्यूनी माने व्यापार घाटा कसरी न्यूनीकरण गर्ने भन्ने कुराहरू पनि चलिराखेका छ। अब जहाँसम्म मलाई लाग्छ दुई देश बीचको एउटा सिमानामा अतिक्रमण भएको कुरालाई छाती राखेर सम्बन्ध अगाडि बढ्छ, यो चिसो पनि मनमा राखेर दुइटै पक्षले, अनि यो अतिक्रमणलाई यथावत राखेर हामी चाहे कनेक्टिभिटीदेखि लिएर अरू डिप्लोमेन्टका पार्टमा मात्र अगाडि जाउँ भन्दाखेरि यो समस्या स्थायी समस्याको समाधान हुन्छ र जुन जिनेसन छ यसलाई कुनै हालतमा पनि अर्को जिनेसनको थाप्लोमा हालेर जानु
0: पटक पटक हिजो पनि तपाईँहरूले उठाउनुभयो। नेकपा एमाले त अब यो सीमाको मुद्दालाई एउटा राष्ट्रवादी जुन छवि पनि निर्माण गर्यो, तर त्यो चाहिँ सत्ता चढ्ने एउटा भयङ्कर रूपमा मात्र प्रयोग भयो भनेर आलोचना पनि हुन्छ। अहिले अब हामी व्यापार र बिजनेसका कुरा गरौं, देश विकासको कुरा गरौं र सीमाका मुद्दाहरूलाई डिप्लोमेटिक तरिकाले वान टू वान वार्ता गरौंला, त्यसको एउटा संयन्त्र अनुसार वार्ता गरौंला, होइन? प्रबुद्ध समूह पीजीको प्रतिवेदन पनि छ, त्यसलाई बुझाउने कुराहरूमादेखि लिएर अन्य कुराहरूमा चाहिँ हामी विस्तारै जाउँला। तर अब हामीले चाहिँ यो विश्व परिवेश जुन एउटा व्यापारमा जोडिँदैछ, होइन, आर्थिक विकासका लागि अगाडि बढ़न खोज्दैछ, यी कुराहरूमा चाहिँ भारतसँग वान टू वान वार्ता गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
1: समर्थन छ, त्यो कुरालाई अगाडि बढ़ाउने कुरामा दुई मत छैन, त्यहाँ कुनै किसिमको चाहिँ मतभेद छैन, अर्को सोच पनि छैन, हाम्रो त्यहाँ कुनै असहमति छैन। मुलुकको विकास विस्तारदेखि लिएर कनेक्टिभिटीका कुराहरू, नयाँ प्रविधिका कुराहरूदेखि लिएर यो कुराहरूमा त के छ, सबैको साझा धारणै छ त, त्यसलाई बनाउने हो। हिजोदेखि त्यो चलिराखेको छ, अझ यसलाई व्यापक रूप दिने, यसलाई विस्तार गर्ने, यसलाई वैज्ञानिकरण गर्ने कुराहरूमा जाउँ। यसमा कुनै किसिमको अवरोध हुँदैन, कुनै किसिमको अर्को सोच पनि हुँदैन। यसमा सरकारलाई हामी चाहिँ सहयोग गर्छौं, सहकार्य गर्छौं। मुलुक दुईटा मुलुकसँग विश्व सामु हामीले गुड रिलेसन राख्ने हो, विशेष गरेर छिमेकी मुलुकहरूसँग त झन् राम्रो असल चाहिने सम्बन्ध राख्ने हामीले एउटा कन्फिडेन्स बिल्डअप गरेर नै यो मुलुकको हित हुन्छ। नत्र यी दुईटा मुलुकलाई हामीले कन्फिडेन्स बिल्डअप गर्न सकेनौ, यिनीहरूलाई यिनीसँग राम्रो मित्रता राख्न सकेनौ भने त हाम्रो त हामी त चेपुवामा परेका छौं। दुईटालाई कन्फिडेन्समा राखेर सह अस्तित्वको आधारमा हामी यी विकासका विस्तारका कुराहरू अगाडि बढ़ाऊ। यसमा नेपाली कांग्रेस अहिलेको सरकारलाई सकारात्मक रूपमा यससँग सहकार्य गर्ने, यसलाई बल पुर्याउने कुरामा कुनै कन्फ्युजाइ गर्दैन, हामी त्यसमा पूर्ण सहयोग गर्छौं। तर सिमाना अहिलेदेखि होइन, उहाँहरूको पालामा यो सिमानाको कुरा आएको भनेर उहाँहरूलाई हामी यो आरोप लगाउँदैन। यो विगतदेखि आएको हो, 2018 सालदेखि नै यो कुरा कालापानी लिम्पिया धुराको कुरा त्यही बेलादेखि आएको छ। त्यसो भए नाताले अब यसलाई पनि तपाईँले भने जस्तो अत्यन्त सूक्ष्म कूटनैतिक तरिकाले खालि यसलाई पेपरमा सामाजिक सञ्जालमा ल्याएर अति राष्ट्रवादी अतिरञ्जन गर्ने होइन, अति राष्ट्रवादको पक्षमा हामी छैनौ। हामी राष्ट्रवादी हौ, तर अतिरञ्जित गर्ने कुरा, अति राष्ट्रवादको उग्र राष्ट्रवादको पक्षमा हामी छैनौ। त्यसैले यसलाई सूक्ष्म कूटनैतिक तरिकाले इन्डियालाई कन्फिडेन्समा लिएर यसको छिटो भन्दा छिटो समाधान गर्नुपर्ने तर्फ पनि सरकार लाग्नुपर्छ। त्यसमा नेपाली कांग्रेसले भरपूर सहयोग सरकारलाई गर्छ, त्यसैले यो कुरामा पनि हामी क्लियर छौ। तर यो कुरा थाती राख्नु हुँदैन, यो कुरा थाती राखेर तपाईँले भने जस्तो विकासलाई विस्तार गर्ने, कनेक्टिभिटीका कुरा गर्ने, व्यापार घाटामा सम्बन्धी कुरा गर्ने, यो कुरा अगाडि बढ़न सक्ने सम्भावना होइन। यो किनभने दुईटा मुलुकमा बीचमा जुन एउटा कन्फ्लिक्ट छ, कुनै एउटा कन्फ्युजन छ, जो त्यो कुरालाई क्लियर रूपमा हटाइदियो भने एउटा सौहार्दपूर्ण, ससम्मान, एउटा मित्रवत तरिकाले हामी चाहिँ अगाडि बढ़न सक्छौ। त्यो इण्डियाको पनि हितमा हुन्छ, नेपालको पनि हितमा हुन्छ। किन भन्दा इण्डिया अहिले इमर्जिङ पावरको रूपमा अगाडि बढ़ेको छ। इण्डियाले छिमेकी आफ्ना मुलुकहरूसँग, छिमेकी मित्र मुलुकहरूसँग कन्फन्टेसन गरेर ऊ अगाडि बढ़न सक्दैन, किनभने छिमेकीहरूलाई कन्फिडेन्समा राख्यो भने इण्डियालाई पनि त्यो तागत मिल्छ, छिमेकी चाहिन्छ, छिमेकी बदल्न सकिँदैन केएमजी। त्यसैले नेपाल जस्तो, भूटान जस्तो, श्रीलंका जस्तोदेखि लिएर पाकिस्तान जस्तो, अफगानिस्तानदेखि लिएर

0: आफ्रिका कन्ट्री जो छ त्यसलाई भारत जस्तो एउटा अहिलेको इमर्जिङ एउटा पावरको रूपमा अगाडि बढेको मुलुकले त यी मुलुकसँग त गुड रिलेसन राखेर छिमेकीहरूसँग छिमेकीलाई त्यो विश्वास दिलाउन सक्यो भने त्यो इण्डियाकै तागत त बढ्छ नि। त्यसैले यो कुरा इण्डियाको पनि हितमा हुन्छ। त्यसैले सूक्ष्म कूटनीतिक तरिकाले हामी यो सिमाना सम्बन्धी अतिक्रमण सम्बन्धीलाई पनि क्लियर गरेर जानुपर्छ। म तपाईँलाई एक मिनटमा त्यो इपीजीले दिएको रिपोर्ट उहाँले मानेको छैन। इपीजीले दिएको जो रिपोर्ट छ त्यो 98% लगभग त्यो समस्या समाधान भएको छ। 2.5% बाँकी छ। त्यो कालापानी लिम्पिया धुरा र सुस्ताका केही भागहरू मात्र यो त्यो जटिलतामा छन्, त्यसलाई पनि समाधान गर्ने केही उपायहरू उल्लेख छन्। तर 98% त्यो कुरालाई पनि निरूपण त्यो इपीजीको रिपोर्टले गरेको छ। मैले अध्ययन गरे अनुसार त्यो गरेको छ, तर इण्डियाले त्यसलाई स्वीकार गरेको छैन। त्यो प्रतिवेदन बुझाएको छ, नेपाल सरकारलाई पनि बुझाएको छ, इण्डिया सरकारलाई पनि बुझाएको छ। इण्डिया सरकारले यसलाई कुनै हालतमा पनि अहिलेसम्म हेरेको छैन, इग्नोर गरेको छ। सहमतिमा गरेको हो नि त यो कमिटी पनि, र सहमतिमा गरेर पनि एउटा जेन्टिलम्यान हिसाबमा गरेको हो। यो सहमति गरेर नमान्नु पनि गलत हुन्छ। त्यो इण्डिया जस्तो मुलुकले यो कुरा इपीजीको रिपोर्टलाई हेरेर पनि अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो सुझाव।
1: हजुर सभापतिज्यू, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: ल, तपाईँले पनि पटक पटक यसरी बेला पनि भावनाहरूलाई व्यक्त गर्ने अवसर दिनुहुन्छ, यसको लागि तपाईँ लगायत तपाईँको सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। जय नेपाल।
1: नमस्कार। हुनुहुन्छ सार्वजनिक लेखा समितिका सभापति, नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्का, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि

0: डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: हरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क। डिसरूम फाइबर नेट।
2: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद। नमस्कार।
2: होइन, नेपालले पनि भारतका धेरै ठाउँमा सीमा मिचिया रहेछ नि त, कुन कुन ठाउँमा मिचिएको छ तपाईँको अनुमानमा?
3: अब यो प्रधानमन्त्रीजीको जुन भनाइ आयो त्यो पनि संसदमा उहाँले बोल्नुभयो, त्यो गम्भीर रूपमा आपत्तिजनक छ। पहिलो कुरा के हो भने, नेपाल एउटा शान्तिपूर्ण सह अस्तित्वमा विश्वास गर्ने मुलुक हो। यसले कसैको जमिन मिचिने कुरामा विश्वास गर्दैन। हामी आफ्नो स्वतन्त्रतामा विश्वास गर्छौं, सार्वभौम सत्तामा पनि विश्वास गर्छौं, र कसैको जग्गालाई अतिक्रमण गर्ने, मिच्ने, इन्क्रोच गर्ने त्यस्तो कुरामा चाहिँ हामी विश्वास गर्दैनौ। हामी संयुक्त राष्ट्र संघको वडापत्रलाई मान्छौ, पञ्चशीललाई मान्छौ, सहस्तित्वलाई मान्छौ। त्यसकारण प्रधानमन्त्रीजीको जुन यो भनाइ आयो त्यो चाहिँ गम्भीर रूपमा आपत्तिजनक छ, र प्रधानमन्त्रीको जुन अभिव्यक्ति छ त्यसले नेपालको धेरै ठूलो ड्यामेज गरेको छ। किनभने प्रधानमन्त्रीले यो बोल्नु,
2: नेपालले चाहिँ कुनै पनि ठाउँमा चाहिँ भारतसँग सीमा विवाद छैन, सीमा चाहिँ मिचिया छैन, कतै न कतै चाहिँ दुई देश बीचको चाहिँ कन्ट्राडिक्सन छैन सीमाको विषयमा, लिपुले कालापानी लिम्पियाद्वारा बाहेक पनि।
3: होइन, यो कुरा के हुन्छ भने, प्रधानमन्त्रीजीलाई यो पनि हेक्का के छैन भने, कहिले काहीँ यो बोर्डर म्यानेजमेन्टको इस्यु एउटा हुन्छ, तर मिच्ने कुरामा चाहिँ नेपालले कहीँ कसैको जमिन चाहिँ मिचेको छैन। यो कुरा चाहिँ म स्पष्ट रूपमा भन्न चाहन्छु। मिच्ने कुरामा हामी विश्वास पनि गर्दैनौ। नेपालले आफ्नो सीमा विस्तार गर्ने त्यो कुनै रणनीति पनि छैन, तर आफ्नो सीमाभित्रको एक इन्च जमिन पनि हामी छोड्न पनि चाहँदैनौ। यो कुरा, यो चाहिँ नेपालको राष्ट्रिय अडान चाहिँ त्यो स्पष्ट छ। त्यसकारण यो प्रधानमन्त्रीको जुन भनाइ आयो त्यो त्यसले चाहिँ नेपालकोलाई धेरै यो अप्ठ्यारो पारेको छ। किनभने अब अहिले नेपालसँगले भारतसँग लिपियाद्वारा कालापानी लगायतका इस्युहरूमा एउटा चाहिँ नेगोसिएट गर्नुपर्ने स्थिति छ। किनभने त्यो नेपालको भूमि हो, त्यो जुन भारतको कब्जामा छ। अब त्यसलाई के गरिदियो भने, प्रधानमन्त्रीको यो भनाइले नेपाललाई त्यो नेगोसिएटिङ यो जुन क्यापेसिटी हो त्यो नै एकदमै धेरै कमजोर बनायो। त्यसले चाहिँ नेपालको आनलाई नै कमजोर बनायो। अब भारतले अनावश्यक भकेडा गर्ने मौका के पायो होला, तिम्रो प्रधानमन्त्रीले नै हाम्रो जमिन मिचेको भन्ने कुरा संसदमा चाहिँ बोल्नु भएको छ भनेपछि, अब पहिला चाहिँ के छ भने, यो चाहिँ लिपियाधुरा लिपुलोकको विषय आउँदाखेरि पहिलो चाहिँ तिमीहरूले आफ्नो हामीले हाम्रो जुन जग्गा मिचेका छ त्यो फिर्ता गर्नु पर्यो भन्ने कुरा आयो। फिर्ता गर भनेर भारतले माग गर्न सक्ने भयो भन्दाखेरि नेपालले त आफ्नो अडानलाई एकदमै कमजोर बनायो। र वास्तवमा यो अन्तर्राष्ट्रिय कानूनमा यसको धेरै अर्थ राख्छ, किनभने प्रधानमन्त्रीले बोलेको कुरालाई औपचारिक रूपमा मानिन्छ। ग्रिनल्यान्डको विवादमा यो इन्टरनेसनल कोर्टले के बोलेको थियो भने, त्यहाँ चाहिँ नर्वेको विदेश मन्त्रीले के भन्यो भने, यो ग्रिनल्यान्डको विवादमा जुन चाहिँ उनले स्टेटमेन्ट दिएका थिए त्यो स्टेटमेन्टको आधारमा ग्रिनल्यान्डको बारेमा चाहिँ नर्वेले चाहिँ आफ्नो चाहिँ क्लेम चाहिँ छोड्नुपर्ने स्थिति आयो। किनभने विबन्धनको सिद्धान्त लाग्छ भने, किनभने तिमीहरूको गृहमन्त्री तिमीहरूको परराष्ट्र मन्त्रीले यो कुरा चाहिँ बोलिसकेकोले अब यसमा तिम्रो क्लेम समाप्त हो। त्यसकारण प्रधानमन्त्रीको जुन यो स्टेटमेन्ट छ यो चाहिँ तत्काल चाहिँ संसदको रिकर्डबाट त्यो चाहिँ डिलिट गर्नुपर्छ, हटाउनुपर्छ। प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ। होइन भने चाहिँ के छ भने, यो चाहिँ औपचारिक रूपमा यो चाहिँ कायम रहन्छ र भोलि चाहिँ भारतले यही कार्ड चाहिँ नेपालको विरूद्धमा युज गर्छ। त्यसकारण चाहिँ के हो भने यो यो कुराले चाहिँ नेपालको राष्ट्रिय हित विपरीतको कुरा हो।
2: तर उहाँले चाहिँ अलिकति लङ टर्म हिसाबले हैन कूटनीतिक हिसाबले हिजो चाहिँ ग्रेटर नेपालको नक्सा चाहिँ महानगरमा हुँदाखेरि चाहिँ आफ्नो पछाडि
3: ड्यामेजिङ छ
2: त्यो हिसाबले चाहिँ जानु हो भन्ने कुरा छ नि त उहाँका
3: चाटुकारहरूले यो चाटुकारहरूले जुन साल यहाँ उचाएका छन् यो यो चाहिँ प्रधानमन्त्रीले कूटनीतिक रूपमा बोल्नुभयो यो चाहिँ स्टुपिड कूटनीति हो यो चाहिँ नेपाललाई ड्यामेज हुने कूटनीति हो नेपाललाई फाइदा हुने कूटनीति होइन कूटनीतिको अर्थ के हुन्छ भने आफ्नो राष्ट्रिय हितलाई बढ़ावा दिनु हो आफ्नो आफ्नो आफ्नो नेशनल इन्ट्रेस्टलाई कसरी फर्दरिङ्स गर्ने भन्ने कुरा हो तर प्रधानमन्त्रीको यो स्टेटमेन्टले आफ्नो नेशनल इन्ट्रेस्टलाई होइन यसले त्यसले भारतको नेशनल इन्ट्रेस्टलाई चाहिँ बढ़ावा दिएको छ भारतलाई फाइदा पुगेको छ नेपाललाई फाइदा पुगेको छैन त्यस कारण अरू देशलाई फाइदा पुर्याउनु त्यो चाहिँ कूटनीति होइन यस्तो चाहिँ के छ भने यो चाटुकारहरूको भाषा हो चाटुकारहरूले अब हेर्नुहोस् मलाई त यो यो त यो यिनीहरूको बुद्धिमत्तामाथि बौद्धिकतामाथि म चाहिँ छक्क परेको
2: छु प्रधानमन्त्री
3: सुन्नुहोस् न उनका चाटुकारहरूले हो नेपालले मिचेकै छ भनेर त्यो साबित गर्नमा लागेका छन् भनेपछि योभन्दा मूर्खतापूर्ण र नेसनको इन्ट्रेस्टको लागि ड्यामेजिङ हुनेहरूको कुराकै के हुन सक्छ त्यस्तो पनि हुन्छ नेपाल एउटा चाहिँ सोभरेन मुलुक हो र आफ्नो अडान स्पष्ट रूपमा राख्नुपर्नेमा हामीले चाहिँ के छ भने छिमेकीको ल्यान्ड चाहिँ हामीले नै इन्क्रोच गरेको छौँ भन्दाखेरि यसले चाहिँ नेपालको चाहिँ नेसनल इन्ट्रेस्ट कहाँ पुग्यो यसले त नेपाललाई चाहिँ के छ भने ठाडै यसले चाहिँ के छ भने घाटा पुगेको छ र यसलाई रेसनलाइज गर्ने जुन कुरा हो यसलाई पनि सही देखाउने जुन कुरा हो यो त व्यक्ति पूजाको नाममा नेसनल इन्ट्रेस्टलाई बलि दिने आज चाहिँ के छ भने एउटा व्यक्ति ठुलो हुन सक्दैन हाम्रो राष्ट्रिय स्वार्थ ठुलो हो हाम्रो सोभरेन्टी ठुलो हो हाम्रो मुलुकको चाहिँ
2: यो कुरालाई त भारतले स्वागत गरेको छ नि त भारतीय विज्ञ एसटी मुनिले त धन्यवाद दिनुभएको छ नि त
3: हामी एसटी मुनिले स्वागत गर्ने भइहाल्यो नि किनभने भारतको पक्षमा बोलेपछि भारतको स्वागत गर्ने भयो नि नेपाली जनताले स्वागत गर्ने स्थिति बन्नु पर्यो नि त्यस कारण तपाईँले जब विदेशीहरूको हितमा बोल्नुहुन्छ भने हेर्नुहोस् भारतको इन्ट्रेस्ट हेर्ने काम भारतीयहरूको हो तर नेपालको इन्ट्रेस्ट हेर्ने काम त हामी नेपालीहरूको हो नि नेपालको प्रधानमन्त्रीको हो नि नेपालको बौद्धिक समुदायको हो नि अब हाम्रा कस्ता बुद्धिजीवी छन् कि प्रधानमन्त्रीले त्यो बोल्नुभयो झन् त्यसैलाई चाहिँ के छैन स्याल हुँ गर्दैछन् हो प्रधानमन्त्रीले राम्रो बोल्नुभयो यस्तो बोल्नुभयो यो कुटुम्बी योभन्दा स्टुपिडिटी र यो सामूहिक आत्महत्याको बाटो हो एउटा व्यक्ति पूजाको नाममा एउटा यो चाकरी बजाउनको लागि गलत
2: कुरालाई सभापति रवि लामिछानेले त अब यो सीमाको विषयलाई अहिले तत्काललाई थाती राखेर यसलाई चाहिँ कूटनीतिक डेभलपमेन्टको हिसाबले अगाडि बढाएर हामी व्यापारिक हिसाबले र कनेक्टिभिटीका हिसाबले अगाडि बढ्नुपर्छ भन्नुभएको छ नि त होइन यो राम्रो हो राम्रो पक्ष हो
3: एउटा कुरा के हो भने हाम्रो जुन ल्यान्ड चाहिँ भारतले कब्जा गरेको छ त्यसमा चाहिँ के छ भने लिपिया धुराको आउटस्ट्यान्डिङ जुन इस्यु छ लिपिया धुराको इस्यु छ लिपु लोकको इस्यु छ त्यसलाई चाहिँ नेपालले आफ्नो नक्सामा पनि पास गरेको छ तर चाहिँ के छ भने त्यो नक्सामा पास गर्नु मात्रै बहादुर होइन नि त्यो ल्यान्डलाई फिर्ता गर्नको लागि नेपालले कुन चाहिँ पहल गर्यो कुन चाहिँ के छ भने डिप्लोमेटिक च्यानल प्रयोग गर्यो कुन चाहिँ नेगोसिएसिङ प्रोसेसलाई अगाडि बढायो कहाँ चाहिँ के छ भने यो अडानलाई राख्यो त्यसपछि हामी चाहिँ के छ भने के गर्न थाल्छौँ त्यो चाहिँ अब अहिले चाहिँ भारतमा गएपछि हाम्रो मुख बन्द हुन्छ हामी चाहिँ यसरी भारतले स्वागत गरे यसरी माला लगाए त्यो कुरा इम्पोर्टेन्ट होइन हामीले आफ्नो नेसनल इन्ट्रेस्ट
2: स्वागत राम्रो भयो नि त स्वागत एकदमै राम्रो भिआइपी स्वागत भयो
3: स्वागत स्वागत यो यो सबै कुराहरू के छ भने त्यो कुरा ठिक छ त्यो कुरा महत्वपूर्ण होला
2: देशको जनतालाई स्वागत गर्यो नि त भारतले
3: कुरा के छ भने नेसनल इन्ट्रेस्टको बारेमा के भयो भन्ने कुरा इम्पोर्टेन्ट हो के हाम्रो त्यसमा के एचिभमेन्ट भयो एउटा व्यक्तिले भारतबाट आफ्नो भ्यालिडेसन खोज्ने होइन नि भारतले मलाई मान्दो रहेछ भनेर नेपालको राजनीतिमा शक्तिशाली बन्ने त्यो त्यो त्यसलाई माध्यम बनाउने होइन नि नेपालको इन्ट्रेस्टलाई के कुरामा चाहिँ अगाडि बढाउन खोजियो के कुरा त्यहाँ बोलियो के कुरा आर्टिकुलेट गरियो भन्ने कुरा त केही पनि छैन खालि फुलमाला लगाए यसो गरे भन्ने कुरामा त्यो कुराको कूटनीतिमा खास अर्थ हुँदैन कूटनीतिमा के छ भने तपाईँले आफ्नो अडानलाई कति सशक्तताका साथ कति प्रभावकारिताका साथ आफ्नो नेसनल इन्ट्रेस्टका कुरालाई कसरी अगाडि राख्नुभयो के ब्रेक थ्रो गराउनुभयो त्यो त्यो कुरा इम्पोर्टेन्ट छ अब अहिले प्रधानमन्त्रीले तपाईँले बोलिरहनु भएको छ कि हामीले नै भारतको चाहिँ ल्यान्ड चाहिँ मिचेका छौँ भनेर बोल्नुभयो यस्तो चाहिँ के छ भने नेसनलाई चाहिँ के छ भने पर्मानेन्ट नेसनल एउटा इन्ट्रेस्ट चाहिँ ड्यामेज हुने कुरा बोल्दाखेरि आज उहाँको पार्टीले एक शब्द बोल्दैन, चुइँको बोल्दैन, यस्तो त्यसैलाई चाहिँ के छ भने चाटुकारहरूबाट चाहिँ के छ भने रेसनलाइज गर्न खोजिन्छ, त्यसैमा चाहिँ त्यसलाई नै सानो यहाँ गर्न खोजिन्छ। यस्तो कुराले चाहिँ के छ भने नेपालको कूटनीति मजबुत हुँदैन, त्यस्तो कुराले नेपालको चाहिँ नेसनल इन्ट्रेस्ट चाहिँ अगाडि बढ्दैन, त्यस्तो कुराले चाहिँ हामीले आफ्नो ल्यान्ड चाहिँ के छ भने फिर्ता ल्याउन सक्दैनौँ, जुन चाहिँ के छ भने अहिले भारतको कब्जामा छ। हामीले यसबाट हाम्रो के हो भने बार्गेनिङ क्यापेसिटी चाहिँ हामीले लुज गर्यौं, हामीले चाहिँ आफ्नो नेगोसिएटिङ क्यापेसिटी लुज गर्यौं। यसमा कुनै कूटनीति परिपक्वता छैन, यसमा यसले कुनै चाहिँ नेपालको इन्ट्रेस्टले बढ़ावा दिँदैन, इट्स अ भेरी सिम्पल फ्याक्ट। त्यसकारण यो चाहिँ संसदको कार्यसूचीबाट यसलाई चाहिँ डिलिट गर्नै पर्छ, इट्स अ

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: अपराध हो, डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हानि पुगिन्छ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अनि तयो कागज के मेथिवा अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदि पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइ र ब्लक लै र खलखाई अनि बैंगरी बैंगरी अ सरसै तले लल पर्दि सम्नल पति न आफै न मोबाइल नम्बर फेर दिया बदे र ब्लक तय विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरु न योरी थोनी दक्या सचेत तल परिम
4: सतर्क तन ठगी तब्द क्या जोगिला
5: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
7: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रम मा चाहिने जानकारी
7: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
8: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट हैन URL चेक लना आच्छा वा घटना तल आपी भई लागि समय समय री आफैन पासपोर्ट फेरदिल परिम नुए तो तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
8: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
7: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
8: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
7: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट

0: सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: रायल स्वास्थ्यमा बजेट एलोकेसन चाहिँ 4.8 अझ कम अझ यसमा मन्त्रालयका अहिले संरचना पनि फेरिएको छ अहिले हेल्थ र फूड सेफ्टीलाई पनि जोडिएको छ अब फूड सेफ्टीको कम्पोनेन्ट पनि जोडेर हेर्दाखेरि 4.8% बजेट भनेको एकदमै न्यून हो एकदमै कम हो त्यो हिसाबले अलिकति हामीलाई चाहिँ निराश पनि भएको छौँ हामी
4: करको सन्दर्भ जोडौँ हामी होइन बजेटले चाहिँ यसपालि सुर्तीजन्य पदार्थमा लगाएको करको अवस्था चाहिँ के पाउनु भएको छ
3: यो महत्वपूर्ण कुरा छ यो स्वास्थ्य र कर भन्ने कुरा चाहिँ खास कर चाहिँ अर्थ मन्त्रालयसँग जोडिन्छ धेरै जसो बजेट बनाउने पनि अर्थ मन्त्रालय नै हो कर उठाउने करको लेना देना कर कति हुनुपर्छ भन्ने विभिन्न कुराहरू चाहिँ स्वास्थ्य मन्त्रालय भन्दा पनि बढी अर्थ मन्त्रालय र मातहतका निकायहरूले काम गर्ने कुरा हो तर यहाँले भन्नुभएको जस्तै स्वास्थ्य र कर चाहिँ एकदम जोडिन्छ किनकि करको माध्यम स्वास्थ्य कर अथवा हेल्थ ट्याक्स भन्ने संसारभरि लागू गरिन्छ र कतिपय कुराहरू चाहिँ बिहेभियर चेन्जको कुराहरू करबाट मात्र नियन्त्रण गर्न सकिन्छ भन्ने पनि विश्वको अभ्यास छ त्यो हिसाबले कर जोडिन्छ र यहाँले भन्नुभएको जस्तै अब हेल्थ ट्याक्स यसलाई चाहिँ अझ पाप कर पनि भन्छ सिन ट्याक्स अनि सिन ट्याक्स विभिन्न विषयहरूमा जुन जुन वस्तुहरूले चाहिँ प्रत्यक्ष स्वास्थ्यमा असर पार्छ त्यस्ता वस्तुहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि नियमन गर्नको लागि चाहिँ कर लगाइन्छ त्यसलाई हेल्थ ट्याक्स भनिन्छ सिन ट्याक्स पनि भनिन्छ र त्यसमा अझ यहाँले भन्नुभएको छ जस्तै सुर्तीजन्य पदार्थमै भन्नु पर्दाखेरि सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन फाइदा हुँदै नहुने कुरा यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ मानिसको बिहेभियर चेन्जसँग सम्बन्धी भएको हुनाले र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ अभ्यास छ अब यसलाई पनि बढाएर डब्ल्युएचओले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ हाम्रो संस्थाको पनि हामीले यो कुरामा पैरवी गर्दै आएको छौँ तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन पहिले पनि थिँदै थिएन यसपालि अझ अलिकति बढी जोड अब नयाँ सरकार अलिकति युवा नेतृत्व भएको सरकार त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको थियौँ त्यो पनि यसपालि रहेन
4: यस वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा चाहिँ 10% कर बढाएको छ भनेर जुन आएको छ नि त्यो खासमा 10% भनिए तापनि एकदमै न्यून छ भन्ने आएको छ वास्तवमा के रहेछ
3: सही हो यहाँले भन्नुभएको अब यो करको कुरा गर्दाखेरि यो मुद्रास्फीतिसँग पनि जोडिन्छ इन्फ्लेसन भन्छौँ नि अब हाम्रो पैसा त सानो हुँदै गएको छ हरेक वर्ष र केही कमोडिटीहरूमा केही पदार्थहरूमा चाहिँ केही मूल्य आफै वृद्धि भएको जस्तो हुन्छ मुद्रास्फीतिको कारणले त्यसकारण विशेष गरेर यो अखाद्य वस्तु भन्छौँ हामी अखाद्य वस्तु टोबाको सुर्तीजन्य पदार्थ त काम लाग्दैन
4: घातक
3: वस्तु यो घातक वस्तुमा त बढी नै कर लाउनुपर्छ भनेर भन्छौँ हाम्रो रेगुलर नेपालमा मुद्रास्फीति राष्ट्रिय ब्याङ्कले अथवा आइएमएफले वर्ल्ड ब्याङ्कले नै अब 6-7% जहिले पनि भन्छ र भएको पनि छ 7% जति 6-7% यसपालि सरकारले नै 6% इन्फ्लेसन हुन्छ भनेर भनेकै छ स्वीकारेकै अवस्था छ त्यसकारण 6-7% वृद्धि भनेको त वृद्धि नै होइन र यसलाई यसको चाहिँ मुद्रास्फीति पनि ठ्याक्क त्यो निश्चित नहुने हुनाले 10% भनेको चाहिँ मुद्रास्फीतिलाई ब्यालेन्स गर्नको लागि मात्रै हो कर वृद्धि अब त्यति 10% भन्दा हामीले चाहिँ अब 20-25%, 35% अझ 50% हुनुपर्छ भनेर भनिराखेको बजेट भाषणमा चाहिँ आर्थिक ऐनमा चाहिँ 10% वृद्धि भनेर भनियो र पछि आर्थिक ऐनमा फेरि हेर्दाखेरि चाहिँ त्यो यहाँले भन्नुभएको जस्तै 3.8% होइन लगभग 4% त्यति मात्रै भएको देखियो भन्नाले यो चाहिँ इन्फ्लेसन पनि ब्यालेन्स गरेन बढेको मानिँदैन यसलाई यो चाहिँ के हुन्छ यसको मूल्यमा भन्दाखेरि मूल्य समायोजनसँग हेर्ने हो भने चाहिँ अब सुर्तीजन्य पदार्थ झन् सस्तो भयो पहुँच बढ्यो
4: अत्यावश्यक वस्तुहरू नै 10%, 12%, 15%सम्म त्यसरी मूल्य बढेको अवस्थामा यस्ता घातक वस्तुको मूल्य त झन् यो कर त झन् बढाउनु पर्ने थियो ठ्याक्कै
3: उल्टा भयो यहाँ सम्झनाजीले भन्नुभएको छ ठ्याक्कै उल्टा भयो अब हामीले चाहिँ बेसिक आधारभूत कुराहरू चाहिँ महँगो हुने भयो अनि सुर्तीजन्य पदार्थ चाहिँ सस्तो हुने भयो सुलभ हुने भयो सुलभ भएपछि चाहिँ यसको माग र आपूर्तिको ट्रेड अफको हिसाबले चाहिँ पहुँच बढ्ने पहुँच बढेपछि मान्छेले चाहिँ जतै पहुँच बढेपछि एभाइलेबल भएपछि खाने भयो मान्छेले खानालाई उत्साहित हुने भयो
4: मूल्य पनि खासै बढ्यो
3: खासै बढेन सस्तो भयो होइन त्यो हिसाबले चाहिँ हामीले सोचेको भन्दा विपरीत भयो यहाँले भन्नुभएको जस्तै
4: पछिल्ला चार पाँच वर्षको ट्रेन हेर्ने हो भने त्यो अनुसार चाहिँ के देखाउँछ त
3: होइन विगतमा पनि त्यस्तो धेरै उल्लेखनीय वृद्धि भएको छैन होइन जस्तो हामी हाम्रो नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विगत 8 वर्षदेखि यो विषयमा अनुसन्धान गर्ने र प्रमाण जुटाएर प्रमाणका आधारमा पैरवी गर्ने गर्छ कर बढाउनु पर्यो भनेर त्यो हेर्दाखेरि चाहिँ अब विगतमा 3-5% चाहिँ रेगुलर बढाउने गरेको छ होइन यहाँले पनि सम्झिनु भएको होला संसदमा सबैभन्दा ठूलो स्वरले कराउने भनेको मदिरा र सुर्तिजन्य पदार्थमा कर बढाइएको छ भन्दा सबैजना चाहिँ ताली बजाएर स्वागत गरेको पनि सुनिन्छ तर यथार्थमा फेरि 3-5% मात्रै बढेको हुन्छ र जुन यहाँलाई मैले निवेदन गरेँ त्यो भनेको बढेको होइन त्यसले सस्तो नै बनाउँछ र इन्फ्लेसन ब्यालेन्सको लागि 10% गर्नुपर्ने सन् 2021-22 बेलामा एकचोटि 25% बढ्यो एकचोटि 20% बढ्यो है यो चाहिँ अन्त शुल्कमा आयो फेरि होइन 3 किसिमको कर लागिरहेको हुन्छ सुर्तिजन्य पदार्थमा एउटा चाहिँ मूल्य अभिवृद्धि कर भिएटी जुन 13% लाग्छ अर्को चाहिँ स्वास्थ्य जोखिम कर भनेर लाग्छ स्वास्थ्य जोखिम कर चाहिँ नोमिनल छ जस्तो चुरोटमा चाहिँ एकखिली चुरोटमा 60 पैसा लाग्दै आएको छ धेरै बढाएको पनि छैन त्यो र अर्को चाहिँ अन्तशुल्क चाहिँ यो बिहेभियर चेन्ज ट्याक्स जस्तो हो होइन यसले चाहिँ यो बढाएर मानिसलाई यो खानालाई निरुत्साहित गर्ने हो र त्यो चाहिँ बढाउनु पर्छ भन्ने हाम्रो चाहिँ लबी हो पैरवी हो त्यो भएको अवस्था छैन र यहाँले भन्नुभएको विगत केही वर्ष अगाडि चाहिँ 20% र 25% एकचोटि भयो त्यस पछाडि चाहिँ खासै धेरै भएको छैन हामीले 7-8 वर्षको दरमियानमा अब 10% अनि 3-5% चाहिँ रेगुलर हो त्यस्तो बढ्दै आएको छ त्यो चाहिँ यो एकदम इन्क्रिमेन्टल हो त्यसले चाहिँ खासै प्रभाव पर्दैन यसको चाहिँ
4: यो 3 वटा करको कुरा गर्दाखेरि अलिकति मलाई यहाँ जोड्न पनि के मन लाग्यो भने जस्तो बजेटमा 10% सुर्तिजन्य पदार्थमा कर लिएको छ भन्ने छ अनि यहाँ आर्थिक विधेयकमा आएर 3-4% भएको छ यो र यो जुन हजुरले भन्नुभएको कुरा बीचको तालमेल अलिकति प्रस्ट्याइदिनु होला
3: यहाँलाई मैले भनेको जस्तै जुन मूल्य अभिवृद्धि कर चाहिँ अब फिक्सै छ अरू वस्तुमा जस्तै यसमा पनि 13% हामीले भन्दै आएको छौँ यसमा 13% होइन यसमा चाहिँ बरु बढी नै लगाए पनि हुन्छ जस्तै यसपालि यहाँले सम्झिनुहुन्छ भने यसपालि विद्युतमा भिएटी 5% लगाइराखेको छ होइन अब अरू विभिन्न कुरामा जस्तो चाहिँ शिक्षामा पनि कर लागिरहेको छ होइन यसरी विभिन्न किसिमको नयाँ करको व्यवस्थाहरू पनि हुँदैछ अब त्यो हुँदाहुँदै यस्तो सुर्तिजन्य पदार्थमा त झनै बढी लगाउनु पर्ने यो 13% जुन मूल्य अभिवृद्धि कर अरू कमोडिटीमा लाग्छ यसमा त डबलै गर्दा पनि हुने हो केही फरक पर्दैन भन्ने चाहिँ हामी भनाइ छ दोस्रो स्वास्थ्य जोखिम कर जुन चाहिँ चुरोटमा पहिला 1 पैसाबाट सुरु भएको एक खिली चुरोटमा 1 पैसा कर लगाउनेबाट सुरु भएको एउटा अभियान जस्तो अहिले त्यो 60 पैसा भएर आएको छ र त्यसको चाहिँ कर भार टोटल हिसाब गर्ने हो भने चाहिँ जम्मा 4-5% मात्रै पर्छ कर भार चाहिँ
4: होइन
3: यो चाहिँ खुद्रा मूल्यमा त्यसको कर भार अनि यता अन्तशुल्क चाहिँ हामीले भनेको जस्तै अब 4% वृद्धि हुँदाखेरि त्यस्तै 25-24% जति हुन्छ त्यसो गर्दाखेरि चाहिँ यता मूल्य अभिवृद्धि कर र अघिको पाप कर अथवा जो स्वास्थ्य जोखिम कर र अन्तशुल्क गरेर त्यस्तै 40% हाराहारीमा मात्रै पर्छ होइन जुन चाहिँ सम्झनाजीले भन्नुभएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको 75% अझ हामी त डिटेल एनालिसिस गर्दाखेरि हामी 40% हाराहारी भन्छौँ अझ केही संस्था डब्ल्युएचओले त नेपालको 30-35 भन्दा बढेकै छैन पनि भन्छन् होइन जे होस् एकदमै 75% एउटा रेफरेन्स मान्ने हो भने धेरै नै कम होइन जुन चाहिँ यहाँले अरू पनि देशको हेर्नुभयो भने हाम्रो छिमेकी मुलुकको हेर्ने तुलना गर्नुभयो भने नेपालको चाहिँ सबभन्दा साउथ एसियामै दक्षिण एसियामा सबभन्दा कम कर लगाउने देश मा चाहिँ पर्छ हाम्रो
4: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि बजेटमा 10% सुर्तिजन्य पदार्थमा आर्थिक विधेयकमा 3-4% अलिकति अझ हामीले बुझाउन सकेनौ कि
3: जै काम गर्न धेरै प्रमाणहरू जुटाएर अर्थ मन्त्रालयमा बहस छलफल पैरवी गर्न बाँकी नै होला धेरै गर्न पर्छ तर म त्यस्तो धेरै बुझ्नु पर्ने गाह्रो चिज पनि छैन के यो त्यो भएर अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन थियो अनि त्यो चाहिँ गलतै भयो त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले
4: बजेटमा जति आयो आर्थिक विधेयकमा
3: त्यति नै आउनुपर्छ एउटा हामीलाई के लाग्छ भने उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सृजनीय पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो एकदमै न्यून हो जुन भन्सार तिरेर होइन आउने चाहिँ एकदमै लेस देन 1% छ त्यो हिसाबले चाहिँ यी उत्पादन हुने हो अधिकांश चाहिँ सृजनीय पदार्थ त्यो हिसाबले कर प्रष्ट हुनु पर्यो यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन होइन यो चाहिँ अब 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो करको स्थिति
4: अझ चुरोट भन्दा त खैनी गुटकामा एकदमै नगन्य मात्रा मात्र कर लिएको पाइएको पनि छ होइन वास्तवमा यो के पाउनु भएको छ यहाँहरूले चाहिँ
3: यहाँले ठिक भन्नुभयो यो कर चाहिँ यो चुरोट अथवा फिल्टर गरिएको आइटमहरूमा चाहिँ यसको मूल्यमा लाग्दै आएको छ कर होइन एडभोलोरम ट्याक्स भन्छ त्यसलाई होइन अब अर्को चाहिँ यो एकदम जुन कमन छ च्युइङ टोब्याको होइन पान परागदेखि लिएर खैनी होइन विभिन्न किसिमको चाहिँ छ एकदमै कमन छ अब त्यसमा चाहिँ वेटमा लाग्छ अझ भोल्युममा
4: होइन
3: किलो अथवा क्विन्टल अब त्यसमा लाग्दै आएको छ हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नुपर्ने हो होइन किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ त्यस कारण रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन कर नलागेको सुसर भयो
4: कच्चा पदार्थमा लाग्यो प्रशोधित तयारीमा लागेन पछिल्लो समयमा हामीले अब यो सुर्तिजन्य पदार्थको कुरा गर्दा रेप ई सिगरेट होइन विद्युतीय चुरोटहरूको यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ
3: ठिक भन्नुभयो यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्रतत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ विशेष गरेर युवाहरूमा कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले चाहिँ सेवन गरिराखेको छ लिइराखेको छ विभिन्न डिजाइनमा चाहिँ कोही कलमको कोही पेन ड्राइभको विभिन्न किसिमको यो चाहिँ अब अभिभावकलाई झुक्याउन नि सजिलो टिचरलाई झुक्याउन नि सजिलो लुकाउन नि सजिलो के हो के हो होइन
4: युवालाई चाहिँ आकर्षित
3: गर्ने खालको त्यो खालको आइरहेको छ नम्बर एक यो भ्रम मात्रै हो यो यसले चाहिँ असर चुरोट भन्दा कम गर्दैन झनै यस असर छ यसको यसको चाहिँ मल्टिडाइमेन्सनल यसको इफेक्टहरू छ यसको प्रभावहरू छ नकारात्मक प्रभावहरू छ त्यो एउटा चाहिँ भ्रमलाई चिन्न जरुरी छ होइन दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो त्यो एकदमै ठुलो छ जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ है नेपालमा पनि कानुनले ब्यानै गरेको छ होइन कानुनले ब्यान गरेको छ तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो फितल हो होइन जस्तो यहाँलाई सम्झना भएको भए पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ होइन र त्यो अनुसारको दर रेटहरू राखिन्छ भन्सार शुल्क करहरू राखिन्छ त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ अनि यहाँलाई कतिको सम्झना छ सम्झनाजीलाई अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू किन सूचीमा गरेर कर तिरेपछि त कर तिरेर ल्याउन पाइयो भन्ने जस्तो एलाउ गरेको जस्तो भयो गभर्मेन्टले
4: यो त घुमाइ फिराई लुकाई लुकाई प्रोत्साहन दिएको
3: प्रोत्साहन गरे जस्तो भयो प्रशस्त आयो है अनि त्यस पछाडि पछि त अब यो ब्यान भएको हो भनेर मुद्दा पर्न त होइन तर पनि यति त्यो भित्रिसक्यो कि अब त्यो तपाईँको
4: बजारमा हामीले यो पसलहरू नै मजाले खुलेको
3: देखिन्छ। अनि दोस्रो कुरा सम्झना चाहिँ के छ भने हामी दुईटा देशको बीचमा छौं, होइन, चाइना र भारत, होइन, यो ओसार पसार त अब भइरहन्छ, होइन, भारतमा ब्यान भएको हुनाले भारततिर जाने, होइन, उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ, है, त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको, होइन, गरेको चाहिँ लुकीछिपी लगेको कुराहरू पनि सुनिन्छ, त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको पनि पाइन्छ। त्यस कारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो, ओसार पसारमा पनि उत्तिकै हामीले कडाईका साथ लागू गर्नु पर्यो र हामीले त्यस्तो खालको भूल पनि गर्न भएन, सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्न भएन।
4: यसपालि के भएको छ, पोहोर त त्यसरी गल्ती भयो, होइन, यसपालि
3: इभेन्ट त बिहानै हो यो, अनि बिहान भएपछि ल्याउन पाइँदैन, होइन, अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ बिहान नै हो, प्रतिबन्धितै हो।
4: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ, यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ, बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन, कहाँ चाहिँ फितलो भयो त?
3: अनुगमनकै कुरा भन्छौँ हामी त, होइन, जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठुलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ, अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो, होइन, कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ दुर्भाग्य के छ भन्दाखेरि अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ, अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ। अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साग सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ पहिलाको नियम अनुसार निर्देशिका अनुसार। अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ, होइन, त्यस कारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ हो, यथार्थ हो, तर त्यो भएको छैन अभ्यासमा।
4: हामी यतिखेर कुराकानी गरिरहेका छौं कार्यक्रम बदलिदो नेपालमा, विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तिजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग र डाक्टर जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तिजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौँ, यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ, मौन रहेको हो कि नगण्य रूपमा कर बढाएको हो कि के पाउनु भएको छ त यहाँले?
3: खास हाम्रो प्रतिष्ठानले बढी चाहिँ टोब्याकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा, यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौँ, होइन, अर्को चाहिँ यो चिनी युक्त पेय पदार्थ पनि जोडेको छौँ, एसएसबी भन्छ, सुगर एन्ड सल्ट बेभरेज, होइन, त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौँ, तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढेन। एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा, होइन, दोस्रो चाहिँ यसपालि पनि बढेन, जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ, अब स्पिरिट भयो, बियर भयो, होइन, वाइन भयो, सफ्ट ड्रिङ्क, होइन, अलिकति कम भएको अनि विभिन्न किसिमकोमा फरक फरक छ, त्यो स्वाभाविक हो, होइन, तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्पिरिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ, होइन, र यसपालि बढेन, यो त यहाँले पनि भनिहाल्नु भयो, र समग्रमा कर एकदमै कम छ, यसलाई चाहिँ अझै जसरी हामीले सुतिजन्य पदार्थमा हामीले पैरवी गरिरहेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ, यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ, त्यो भन्दै आएको छौँ हामीले।
4: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
3: असर त यसको भयभक्स छ सम्झना चाहिँ, होइन, पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण सुर्तिजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले मृत्युवरण गर्छ भन्ने आँकडा छ। त्यो आफैमा डरलाग्दो भयावहको। दोस्रो, यो त मृत्यु हुने कुरा भयो होइन मान्छे, त्यसको असर त धेरैलाई असर भएको हुन सक्छ नि त होइन। जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले सुतिजन्य पदार्थ सेवन गर्छ नेपालमा। त्यो आफैमा एकदम डरलाग्दो कुरा हो। विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन। त्यो भनेको झन् लगभग 68 लाख मान्छे होइन, 3 करोड जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ, महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ। अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ न, हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन, अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने अनि बुवाले पिउने होइन, अझ आमाले नपिउने होइन। अब हामी जुन पेसिभ स्मोकर भन्छौँ, अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इन्हेल भइरहेको हुन्छ, असर उत्तिकै छ। बाल बालिकालाई यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या। त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनु हुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिरहेको छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ हाम्रो समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन हेर्नुहोस् होइन, घरभित्रै खाइन्छ। अब अझ तपाईँ हामी होटेलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन। अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ, बाहिरतिर नजाने खालको होइन, धुवा धुलो। अब त्यो खालको अवस्था छैन। अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड एन स्मोकरको रूपमा हामीले पनि इन्हेल गरिरहेको हुन्छौँ होइन। अझ थर्ड एन स्मोकर भन्छ हजुरले कतिको थाहा छ, हामीले थर्ड एन स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ, अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इन्हेल हुने भयो,
4: श्वासमा मार्फत
3: हुने भयो, भनेपछि सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावह स्थिति छ। अब यहाँलाई एउटा आँकडा भनौँ, असरको कुरा गर्नुभयो यहाँले, सुतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या, प्रति वर्ष हेर्नुहोस् है। अब यता अघि कर भनेर भन्नुभयो, कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन। त्यस कारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो, हामीले करको नाममा सुतिजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन, अथ स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भने चाहिँ सिधै यो चाहिँ अब घाटाको व्यापार भइरहेको छ होइन। यो पनि एकदमै नमिल्दो कुराहरू छ, थप पैरवी गर्न पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदमै जरुरी छ भन्छौँ हामी चाहिँ।
4: हजुर, अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन, यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौँ होइन, एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन, यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त अब?
3: हो, यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ, ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाइ गरिनु पर्यो होइन। हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो, अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनुभयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन। यहाँलाई कतिको थाहा छ, अब अहिले बिहार र उत्तर प्रदेशमा शुद्धिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइरहेको छ। त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब शुद्धिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ, मदिरा खानको लागि न्यु इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू, अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौँ हामी यो नाका एरियामा हेर्ने हो भने। अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ, अनुगमन गर्नु पर्यो, तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो, अनि त्यो भएपछि पाउँछौ कम हुन्छ, यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो।
4: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने, जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेखा जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त
3: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन। अब दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ, हाम्रो अनुसन्धानले बताउँछ। एउटा कुरा एकदमै कम गुणस्तरको च्युइङ टोबाकोहरू यो गुड्खा पान विभिन्न योहरू छ नि त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ। भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य, एकदमै प्रिसियस, एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोट चाहिँ भारत पनि गइरहेको छ। अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा आउँथ्यो, त्यो पनि भएन होइन, अवैध रूपमा जाने हाम्रो खुला बोर्डरले गर्दाखेरि। र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ, त्यसको त्योभन्दा अरू उपाय छैन। आउनै दिनु भएन बाहिरको कम गुणस्तरको, एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो, जाने नै हो भने पनि, तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन।
4: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेको छ, धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन। सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि, यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त? अब
3: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले, प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्नु पर्दैन, चुरोटको व्यापार गर्नु पर्दैन, अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने। यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि सातवटा उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा दुई नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ। यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौँ, हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौँ यो राम्रो निर्णय होइन भनेर। सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन। र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु होइन, हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौँ भन्ने सोच्नु यो चाहिँ गलत हो। किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरेँ 34% मान्छेले सेवन गर्छ, आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल। अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव, त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो, यो गर्नु पर्यो, ऊ गर्नु पर्यो, हरेक वातावरणै एउटा शुद्धिजन्य मय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन, अझ पिउन सक्ने भयो मान्छेले, यसको असरहरू प्रशस्त हुने भयो भने। अर्को चाहिँ यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराबको स्थितिमा अलरेडी छौँ, अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौँ भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन् खराब हुने कुरा निश्चित छ। त्यसकारण हामी त भन्दै आएको छौँ स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेसन र छलफल गर्न पर्न जरुरी छ।
4: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुग्योस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी
3: होइन
4: छनौटमा चाहिँ हामी चुक्यौं।
3: हजुर हजुर एकदमै।
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
6: Safety!
5: Michelin, Michelin. Michelin.
7: World's number one tire brand.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सोर्तीजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङ। डाक्टर फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो सोर्तीजन्य पदार्थ मा लगाएको करका बारेमा चाहिँ चर्चा गर्यौं होइन, अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो सुतिजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौँ नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग नन कम्युनिकेबल डिजिज जुन चाहिँ नेपालमा यत्रतत्र छ, सबैतिर, के शहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा, होइन श्वास प्रश्वास फोक्सोको कुरा, होइन क्यान्सर, विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ शहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ, होइन मान्छेलाई कसरी रोग लागेको होला, मृगौलाको रोग प्रशस्त आइरहेछ, होइन मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ मदिराको टोबाकोको होइन सुतिजन्य पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो, होइन। र अब यतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौ, होइन चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामीले नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौ, प्रिभेन्सन गर्न सक्छौ, होइन। त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हजुर, जुन यहाँले भन्नुभयो यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौं। अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट भेपको चाहिँ प्रयोग चाहिँ युवा पुस्तामा बढ्दो छ भनेर हामीले अघि पहिलो चरणमा पनि कुराकानी गरिसक्यौं, होइन। अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढ़ाउन। अब यसले चाहिँ कर नबढ़ाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्ने थियो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्ताउन सक्छ?
3: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको ई सिगरेट र भेप र यो हुक्का है। अब यहाँले देख्नुहुन्छ जाहीँ ताहीँ अहिले हुक्का बिनाको च्या पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस् होइन अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिरहेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्छ भने विभिन्न भोज भतेरतिर पनि हुक्का भएर राखेको हुन्छ। हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा, अब उहिले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो है, अर्कै खालको होइन, माटोको तामाको के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर। अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्। बाबाआमाले पनि एक दुई सरका लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
2: उनीहरूलाई बुझाउन पनि सकिएको
3: छैन, होइन। त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइअनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ, होइन सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुतिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
2: अब एकातिर जुन कर बढाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढ़िसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् के कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौ त?
3: होइन, करको कुरामा त सरकारको सजग हुनैपर्छ र कर बढाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन। कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ,
2: यसमा केही संशोधन गर्न सकिन्छ जस्तो बजेटमा बढाउन सकिएन अब कहीँ केही गरेर यसलाई बढाउन,
3: होइन अरू धेरै उपाय छ जस्तो कर मात्रै होइन डब्ल्यूएचओको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने होइन सचेत गराउने, त्यस पछाडि अब अघि पेसिभ स्मोकरको कुरा गर्ने पेसिभ स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ है यो सुतिजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू होइन उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने होइन यङहरूलाई कसरी फसाउने होइन उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन् उनीहरू, छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो होइन एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ होइन, जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ
2: है
3: कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूले चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पाउँदैन।
2: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको त्यस्ता खालकाहरू पनि छन्, त्यहाँनिर नै हामीले लगाम लगाउन
3: सक्छौँ। जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिऊ, जस्तो गाउँतिर स्रोतको अभावमा होइन चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल विद्यालय के अरे स्वास्थ्य चौकी होइन त्यस पछाडि विद्यालय होइन विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ, त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ होइन उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन् है, अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ होइन, अथवा चाहिँ खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ होइन, त्यति मात्र होइन तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन् आयोजना गर्छन् श्रुति कम्पनीहरूले, अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फँसिराखेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन होइन, अनि चिफ गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ, अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ बिने उसको प्रभाव त्यसरी बढाइरहेको छ। खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठुलो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना श्रुति कम्पनीहरूले गर्छ होइन, त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले, अनि छाप पारेपछि एउटा समाजको डिट्याच हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ, यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डर लाग्दो स्थिति छ। त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ।
2: नीतिगत कुराहरू चर्चाहरू गरौं, जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढ़ाउने नीति, अघि यहाँले भनिसक्नुभयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर, होइन यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
3: हामी त के भन्छौं, एउटा थिंक ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौं उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँहरूलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौं होइन, अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ, ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही ऱ्यासनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ। अनि त्यो गर्यौं भने किनभने हामी एज अ थिङ्क ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन, हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौं होइन, अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ, ठोस प्रमाणहरू जुटाइसके

0: सक्नुपर्छ, यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको, यो त सबैको पक्षमा छ, राज्यको पक्षमा छ, होइन समाजको पक्षमा छ, यो गर्ने हाम्रो पनि दायित्व हो, सबैको दायित्व हो। यसको लागि चाहिँ पहल कदमी सहकार्य सबैजना, होइन अब योलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया, होइन सबै सर्वपक्ष चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ।
1: कार्यान्वयनकै सवालमा भनौँ, होइन सुर्तीको कर जुन बढाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ?
0: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो, चेतना चाहिँ मैले सबैलाई भन्छु है, यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन, होइन अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त, भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो। भने एउटा सुतीजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है, पिउनु हुन्न भन्ने पनि चेतना नै हो, होइन त्यस कारण सबै तह तब्कामा बढाउनु पर्ने चेतनाको कुरा हो। अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा, तर किताबमा मात्रै भयो, कानूनमा मात्रै भयो है, निर्देशिकामा मात्रै सीमित भयो, त्यसलाई कार्यान्वयनमा लाउने फंक्सनल एउटा चाहिँ संयन्त्र चाहियो, मेकानिजम चाहियो, मसिन चाहियो क्या, होइन नत्र भए हामी गरिरहेका हुन्छौँ यो नहुने भए, होइन वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्रको त आवश्यक पर्छ, होइन नत्र भए त अब यो भनिरहन्छ लेखेकै छ। त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ, स्रोत साधन सम्पन्न, अर्को चेतनाको कुरा गरेँ, अर्को अनुगमन, अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
1: यो सँगसँगै चाहिँ अब सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरुरी छ, जुन चाहिँ भएको छ कि छैन?
0: एकदम महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी, हाम्रो यो कमिटमेन्ट छ है, इन्टरनेसनल कमिटमेन्ट छ होइन, एफसीटीसी भन्छौ हामी चुरोटको कुरा गर्दाखेरि, टोब्याको कुरा गर्दाखेरि, यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ होइन, समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै, तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन, यता यसको सेवन गर्नेको संख्या नघट्नु, कर नबढ्नु, होइन यसको चाहिँ अनुगमन नहुनु, होइन गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्यूएचओले यो चाहिँ सन् 2035 भित्रमा होइन यो तीनवटा कुरा, एउटा मदिरा, एउटा सुतीजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइल स्टोन राखेर एउटा यो पहल कदमी गरिरहेको छ। र नेपाल पनि एउटा डब्ल्युएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरुरी छ। त्यो सँगसँगै अब हामीले सन् 2030 होइन सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौँ। रणनीतिक योजना छ सुतीजन्य पदार्थ नियन्त्रण गर्ने नै, अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो, होइन त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौँ, त्यो फेरि अर्को खराबी अर्को दुर्भाग्य हुनेछ।
1: अब जुन अघि यहाँले सुरुमा भनिसक्नुभयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्ली चुरोटबाट पनि, होइन यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौ, राजस्व उठाइरहेछौ, होइन तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ?
0: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी, होइन यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ, होइन एउटा स्वास्थ्य कर कोष भन्ने पनि छ, अब स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा, होइन यो सुतीजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन

0: र नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु होइन हामीले सोचेको जस्तो होइन र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो हाम्रो सुझाव पनि हो त्यो वास्तविकता पनि हो र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो सफर हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ र हामीले रोकथाममै त्यो कमसेकम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो त्यसमा यहाँलाई म जोडिहालौँ त्यसको केही अंश स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी नागरिक समाज होइन मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार होइन यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिकामा पनि उल्लेख छ अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिइन्छ कहिले दिँदैन होइन अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले हामीले छैन त्यो होइन त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ
1: अब आउने वर्षहरूमा चाहिँ सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार
0: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरोमा मात्रै एकदम तातिन्छ यो कुराहरू यो वास्तवमा 365 दिन नै गर्नुपर्छ जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि हामीले कस्तो खालको तयारी गर्नुपर्छ के काम गर्नु पर्यो त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो संचारकर्मीहरूले के गर्नु पर्यो यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहिँ कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ र आवश्यक प्रमाणहरू जुटाउनुपर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ
1: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ
0: तपाईँले ठिक भन्नुभयो 5 वर्ष भने अहिले 2026 छौं सनको हिसाबले ठ्याक्क एसडीजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न 4-5 वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौँ डब्ल्युएचओले रिकमेन्ड गरेको जस्तो करकै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौँ त्यो भनेको 54-55% छ 58% छ यसपालि बाई द वे भारतले एकदमै राम्रो गरिरहेको छ उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ र त्योबाट पनि हामीले सिक्न सक्छौँ क्या र भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाइका साथ लागू गर्दै ल्याएको छ करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो 5 वर्षमा भारतको लेभलमा पुर्यायौं भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
1: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै होइन, उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ। प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
0: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन, हेर्नुहोस् उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन। अब हाम्रो अनुसन्धानले के भन्छ भने 13% 15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घरेडी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ। र गरिबी सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, त्यस कारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन किलियरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिम्बे के अरे यसमा नबुझेको कसैले पनि छैन। त्यस कारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौँ अथवा उपभोग गर्दै नगरौँ, र तपाईँले पनि सबै हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोग यसलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौँ, अभियान चलाउँ राष्ट्रव्यापी, अनि हामीले केही न केही एचिभमेन्ट गर्नैपर्छ, नत्र भए हामीले चाहिँ यो एकदमै बढी उपभोग गर्ने देशको नाममा सूचीबाट हामी चाहिँ बाहिर निस्किने एकदमै जरुरी छ। त्यो हाम्रो देशकै गरिमालाई तल झार्ने अवस्था तपाईँ हामीले सुतिजन्य पदार्थ सेवन गरेर भइराखेको छ, यो कुरालाई मध्यनजर राखेर हामीले चाहिँ केही न केही योगदान गरौँ र आजदेखि गरौँ भन्ने चाहिँ मलाई लाग्छ।
1: भनेको कसैले प्रयोग गरिरहनु भएको छ भने आजैबाट चाहिँ संकल्प गरौँ होइन। म डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु, एकदमै महत्वपूर्ण विषय, देशको अर्थतन्त्र र व्यक्तिको स्वास्थ्यसँग जोडिएको प्रसंग हामीले आज चर्चा गर्न पायौं तपाईँसँग बसेर, धेरै धन्यवाद दिन चाहन्छु।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ। उहाँसँग हामीले सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार। पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धित

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै समसामयिक विषयमा छलफल हुने।
0: प्रतिनिधि सभा बैठक आज, बजेटमाथि छलफल गर्ने कार्यसूची, विपक्षीको अवरोध हटाउन सभामुखले छलफल गर्दै।
1: सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद पुनर्गठन हुँदै भूगोलदेखि पार्टीका गुट मिलाएर मन्त्री नियुक्त गर्ने तयारी।
0: दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प सुनामीको चेतावनी जारी, इण्डोनेसियामा सुनामीको असर, जापानमा पनि चेतावनी।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले समसामयिक राजनैतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। उहाँले अहिले केही बेरमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी बैठक आह्वान गर्नुभएको राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष वा सभापति सहित 2-2 जनालाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति लगायत विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर रूपमा संसद बैठक अवरोध गर्दै आएका बेला सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संसदमा सत्तापक्ष प्रतिपक्ष बीच छेड़खानी तथा आरोप प्रत्यारोप चल्दा बैठक प्रभावित हुँदै आएको छ, जसका कारण बजेटमाथिको छलफल शुरू हुन सकेको छैन। सर्वदलीय बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमण लगायत समसामयिक राजनैतिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी समेत दिने उद्देश्यले बैठक बोलाएको बताइएको छ।
1: प्रतिनिधि सभा बैठक आजलाई बोलाइएको छ। बिहान 11 बजे बस्ने बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आजै उठेका प्रश्नको जवाब दिने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले नै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 पेश गर्नुहुनेछ। यस्तै संस्कृति मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक र युवा तथा श्रम मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिमा श्रम निरीक्षण सम्बन्धी र बाध्यकारी श्रम महासन्धि सम्बन्धी बुदाहरू प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि पटक पटक बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। संसदको अवरोध हटाउने पहल स्वरूप सभामुख डोल प्रसाद अरियालले आज बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको छ। यस्तै प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएकाले नयाँ समिति गठन हुन नसकेको अवस्थामा सदनको कार्यसूचीबारे छलफल गर्न पनि सभामुख अरियालले बैठक आह्वान गर्नुभएको। बैठक बिहान 9:30 बजे सिंहदरबार स्थित संसद सचिवालयमा बस्नेछ।
0: सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद पुनर्गठन हुँदैछ। बजेट ल्याउन एक साता मात्रै बाँकी रहेका बेला कंग्रेस संसदीय दलभित्र विवाद देखिएपछि मुख्यमन्त्री कमल बहादुर शाह मन्त्री हेरफेर गर्ने अवस्थामा पुग्नु भएको हो। एमाले र कांग्रेसका मन्त्री फेरिने कंग्रेस प्रमुख सचेतक विक्रम सिंह धामीले जानकारी दिनुभयो। नेकपा एमाले सन्तोष थापा शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमको नाम पठाइसकेको छ। अहिले एमाले आन्तरिक मामिला तथा कानून, भूमि व्यवस्था, भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिरहेको छ। त्यहाँ एक राज्यमन्त्री पनि समावेश छ। कंग्रेसमा पनि मुख्यमन्त्री बाहेक 3 मन्त्री र 2 राज्यमन्त्री फेरिनेछन्, तर उसलाई मन्त्री छान्न केही सकस परेको छ। अविश्वासको प्रस्ताव ल्याउने मध्येबाट 2 मन्त्री र एक राज्यमन्त्री पाउनेछन्। भूगोल मिलाएर मन्त्री नियुक्त गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको प्रमुख सचेतक धामीले बताउनुभयो। पहाड़ी जिल्लाबाट असमका मानबहादुर रावल र बाजुराका पदमशाही मध्ये एकजना मन्त्री बन्नेछन्। तराई भूगोलबाट कञ्चनपुरका बेलबहादुर राणा र गीता चौधरीलाई मन्त्री बनाउने चर्चा पनि चलेको छ। यो पक्षले सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ। मुख्यमन्त्री शाहले आफू निकटका एक मन्त्री र एक राज्य मन्त्री बनाउने तयारी गर्नुभएको छ। उहाँको भागमा परेको अर्थ मन्त्रालयमा सचेतक धामीकै चर्चा छ। धामीका अनुसार आजै मन्त्री नियुक्त गर्ने तयारी छ। आफ्नै 9 जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाह दबावमा पर्नु भएको थियो। केन्द्रबाट गएको उदय शमशेर राणा सहितको टोलीले दुवै पक्षबाट मिलाएर मन्त्रीको भागभण्डा गर्ने सहमति गरेपछि विवाद साम्य भएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
4: मार्बल मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले अस्पतालहरूलाई स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न थालेको छ। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमाको रकम भुक्तानी हुन थालेको हो। पछिल्लो साता मात्र सरकारले स्वास्थ्य बीमा बापत 1 अर्ब 3 करोड़ सम्बन्धित स्वास्थ्य संस्थाको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य बीमा बोर्डबाट सार्वजनिक गरिएको जानकारी अनुसार 2 दिन अघि मात्र विपन्न वर्ग लक्षित 32 करोड़ 6 लाख भन्दा बढ़ी रकम भुक्तानी गरिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण यूएसजीएसका अनुसार दक्षिणी फिलिपिन्सको मिन्दानाओ टापुस्थित जनरल सान्टोस शहरबाट 13 किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्र जमीनको सतहबाट 10 किलोमिटर तल रहेको बताइएको छ र यो स्थानीय समयअनुसार बिहान 7:30 बजे महसुस गरिएको थियो। भूकम्पपछि मिन्दानाओ क्षेत्रका केही तटीय इलाकामा सुनामी आउन सक्ने आशंका व्यक्त गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार मिन्दानाओ क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध भएको खबर प्राप्त भएका छन् र स्थानीय बासिन्दालाई सुरक्षित रहन उच्च स्थानतर्फ जान आग्रह गरिएको छ। हालसम्म भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पपछि थुप्रै पटक परकम्प महसुस गरिएको छ। यसैबीच यो भूकम्पका कारण इण्डोनेसियामा सुनामीका छाल देखिएका छन्। इण्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकाय बीएमकेजीका अनुसार नर्थ मुलुक प्रान्तका केदी, उलुसियाउ र मोलुङ्गाने क्षेत्रमा छाल देखिएका छन्। यस्तै जापानले पनि सुनामी सम्बन्धी चेतावनी जारी गरेको छ।
1: अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सभा 12 बजे सिंगापुरमा हुनेछ। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा हिजो मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो। हिजै भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरेर नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म T20 12 खेल हुँदा 2 खेल नतिजाविहीन बनेका छन् भने दुवै टोलीले 5-5 खेल खेलेका छन्। हङकङ विरूद्धको फाइनलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल खेल्नेछन्। यो उनको अन्तर्राष्ट्रिय करियरको 100औं खेल हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि ओमान र मलेसियाले बिहान 7:15 बजेदेखि खेलिरहेका छन्। नेपालसहित सेमी फाइनल पुगेका 4 वटै टोली एसियन गेम्सका लागि छनौट भइसकेका छन्।
0: अब मौसम। मध्य प्रदेश लगायत अन्य प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै बाँकी तराई भूभागमा मुख्यतया सफा रहने भएकाले गर्मी बढ़ने देखिएको छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भने मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै समसामयिक विषयमा छलफल हुने।
0: प्रतिनिधि सभा बैठक आज, बजेटमाथि छलफल गर्ने कार्यसूची, विपक्षीको अवरोध हटाउन सभामुखले छलफल गर्दै।
1: सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद पुनर्गठन हुँदै भूगोलदेखि पार्टीका गुट मिलाएर मन्त्री नियुक्त गर्ने तयारी।
0: दक्षिणी फिलिपिन्समा शक्तिशाली आँधी, शक्तिशाली भूकम्प, इण्डोनेशियामा सुनामीको असर, जापानमा पनि चेतावनी।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्म।
7: हामी सबैको साझा आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001। मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: ब्याङ्की खैमत बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो खोल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यो ताने सतर्क तना ठैद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

मेरी आमा भइदिएको भए म कति भाग्यमानी हुन्थे होला। जब म धेरै दुखी हुन्छु तिमीलाई सम्झेर रुन्छु तब सपनीमा आउँछु आमा। आज फेरि धेरै पछि सपनीमा देख्न पाए मनमा अत्याश लागेको रहेछ।

0: आज मैले फेरि तिमीलाई सपनीमा देखे। मैले सुनेको छु मान्छे मरेपछि आकाशमा तारा भएर बस्छन् रे, तिमी पनि आकाशको तारा भएर हामीलाई हेर्दै आउने है आमा। हामी पनि त तिम्रो अभावमा कति रोएर बसेका
1: छौँ।
2: जानकी म्युजिक प्याली सघाउ र प्रस्तुत गर्दछ शिव हमालको लय तथा शब्द सृजनामा नवीन दैलेखीको सुमधुर आवाज आज पनि सपनीमा। पीआरबीटी 013-00-33-209 र पीआरबीटी 60-42-88-98 सर्वत्र बजारमा उपलब्ध छ।

0: को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आजै बनोस सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: ए बाबु अध्यारो छ टच बालेर जाऊ
2: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
1: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
6: महिला दाई ए महिला दाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
7: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
8: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Extreme energy drink.
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सिचुन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 36 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हातखुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
7: यही जेठ 36 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउ।
9: सम्पर्क फोन नम्बर 0674202027
8: 24027
9: सम्पर्क मोबाइल नम्बर 9857225597
8: 9851189018
10: जसको नाम नै पर्याप्त छ
11: दिदी बहिनी
10: दिदी बहिनी
11: दिदी बहिनी
10: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
11: हामी गर्न सक्छौ
10: गर्न सक्छौ।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-578-5287-79-582-780।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
0: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
0: अध्यापन हुने विषयहरू

0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
3: अनि तयो कागज केमे छिवा अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबधि पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसरी आएर ब्लक लै र खलखाई अनि बैंगरी बैंगरी आ चर्चै तले लगपर्दि सम्नल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थनी बेक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब्द क्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: ए के भयो के को हल्ला खल्ला भयो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
9: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
8: हो त है हामीले त ध्यानै नदिएको
9: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
11: होइन मास्टर साहब हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु होइन यो अपाङ्गता अधिकार भनेको के रहेछ
12: ल बाटुल दिदी सुन्नुहोस् समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो जस्तो जन्म दर्ता गर्न पाउनु अपाङ्गता परिचय पत्र प्राप्त गर्नु नागरिकता प्राप्त गर्नु उचित शिक्षा प्राप्त गर्नु धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ
11: ए बल्ल बुझे अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु
12: हजुर अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ
13: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
14: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुष्म नगरपालिका पर्वत
15: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.2

0: दलित अरे मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: चारक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चारक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी टो आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: पानी यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।
5: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
6: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
7: यदि त्यसो हो भने
8: अब चिन्ता नगर्नुहोस्,
9: किनभने मणिपाल सिचुन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
10: यही जेठ 36 गते शनिबार
11: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
12: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
1: याद गर्नुहोला डाक्टर र आउने मिति
10: यही जेठ 36 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
13: सम्पर्क फोन नम्बर 0674-2027
2: 24027,
13: सम्पर्क मोबाइल नम्बर 98-570-22597,
2: 98-511-89918।
14: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
15: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
15: अध्यापन हुने विषयहरू
14: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
15: विशेषताहरू
14: विषय विज्ञद्वारा अध्यापन गराइने
15: अत्याधुनिक प्रयोगशाला
14: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
16: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
17: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
16: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
17: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
16: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
17: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
18: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई
7: जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: राख्नुस् न, जे पाए त्यही कुरा सत्य हुने हो। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
5: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जे सुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चढ्छु, धेरै चढ्छु।
4: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 36 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार
4: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674-2027
4: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572-597
4: 98511-89918।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलेसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
10: Q सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
11: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
10: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
10: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
11: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
10: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
11: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
10: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
0: ध्यान दिनुहोस्।

0: घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमा काली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
2: आमा, म पनि तपाईँसँग घटकाण्ड गर्छु नि।

0: इंटरवेंशनल रेडियोलॉजी विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजी विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौं र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
0: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ। त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
2: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भनिभयो।
4: हाम्रो वन हाम्रो धन, डरेलो बाटो जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
3: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 36 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 36 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857222597
7: 9851918।
9: मानसिक समस्याबाट बस्ने उपायहरू।
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
10: असल साथीहरूसँग मात्रै संगत गरौं।
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
13: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
14: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
7: अत्याधुनिक प्रयोगशाला
6: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
9: हामी
8: गर्न सक्छौ,
9: गर्न सक्छौ।

0: Patagonia.
1: Extreme energy drink.
2: लो नानी दाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भुनि भयो।
4: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: नेपाली मुभीज च्यानल।

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz। नेपाली मुभीज च्यानल।

0: पर्दैन अब अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड दिँदै लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं।
5: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: राख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

0: मरेँ के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी,
9: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-778।
11: जसको नाम नै पर्याप्त छ।
12: दिदी बहिनी,
11: दिदी बहिनी,
12: दिदी बहिनी,
11: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
12: हामी
11: गर्न सक्छौ,
12: गर्न सक्छौ।

0: पाको बागमती प्रदेश अधिवेशन भोलि हेटौडामा सभापतिमा डाक्टर अच्युतम लामिछाने र उत्सव अर्यालबीच प्यानल सहित प्रतिस्पर्धाको तयारी कंग्रेस नीति अनुसन्धान प्रतिष्ठानको बैठक आह्वान पार्टी सुदृढीकरण र नीतिगत सुधारका विषयमा छलफल हुने
1: कंगोमा इबोलाको महामारी नियन्त्रण बाहिर जाँदै संक्रमित 500 नागे शक्तिशाली भूकम्पका कारण फिलिपिन्समा 19 जनाको मृत्यु अन्तर्राष्ट्रिय विमानस्थल बन्द पाकिस्तानमा भएको सैन्य कार्यवाहीमा 27 आतंककारी मारिएको पुष्टि
0: आर्थिक छानबिनका कारण एन्फा अध्यक्ष र महासचिवको विश्वकप यात्रामा रोक अध्यागमनले सिफारिश दिएन नेपाल एसियन गेम्स छनौटको च्याम्पियन बन्न सफल हङकङ 19 रनले पराजित
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं करका दर हेरफेरको विषयलाई लिएर संसदमा नयाँ विवाद शुरू सम्बन्धी खबरबाट संसदमा करका दर हेरफेरको विषयलाई लिएर नयाँ तरंग पैदा भएको छ विपक्षी दलहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि करका दर तोड़मोड़ गरेको र सूचना चुहावट गरी आर्थिक अपराध गरेको गम्भीर आरोप लगाएका छन् आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरूले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश र करका दर हेरफेरलाई लिएर सरकारको कड़ा आलोचना गरे बैठकमा नेकपा एमालेकी सचेतक पदमा अरियालले आर्थिक विषयको 16 पृष्ठ गायब पारिएको र चिनिया बीवाईडी गाड़ी आयातमा भन्सार सेटिङ गरी ठूलो आर्थिक घोटाला गरिएको आरोप लगाउनुभयो
5: सम्माननीय सभामुखमा चाहिँ आज पुरै बजारमा चर्चा परिचर्चा छ छत्ताछुल्ल भएको छ यो संसदमा पेश भएका आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गरियो 460 450 गाडियो 14 पृष्ठ गायब भयो त्यसै गरी करका दर रेटहरू फेरबदल गरियो अनि म भन्न चाहन्छु चाइनाको बीआईडी गाडीको घोटाला त्यही ढंगले सड़कभरि छत्ताछुल्ल भएको छ भन्सारलाई सेटिङ मिलाएर कागज मिलाएर गाड़ी नआउँदै रातारात अनेकको खालको घोटालाको खेल भएको छ आज यो गम्भीर विषय हो जहाँसम्म चाइनाको गाड़ीको प्रकरणको कुरा हो बीआईडी गाड़ीको प्रकरणको कुरा हो शंका मात्रै होइन स्पष्ट संकेत देखिएको छ त्यहाँ घोटाला भएको छ हामी ठकेर भन्न सक्छौ सभामुख महोदय
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर साईले बजेट भाषण अगावै करका दरको सूचना चुहाएर निश्चित व्यापारिक समूहलाई फाइदा पुर्याएको दावी गर्नुभयो जेठ 14 गते नै भन्सार पार भएका विद्युतीय गाड़ीहरू यसैको प्रमाण भएको उल्लेख गर्दै उहाँले अर्थमन्त्री वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउनुपर्ने र छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्नुभयो
6: संसदप्रति सरकार चाहिँ जवाबदेही हुनुपर्ने हो या होइन किनभने जुन आर्थिक विधेयक आयो यो संसदको सम्पत्ति हो त्यो संसदको सम्पत्ति अर्थमन्त्रीज्यूले संसदमा पेशै नगरी भकाभक चेन्ज गर्नुहुन्छ कसको स्वार्थ र अर्को सबभन्दा ठूलो कुरा सम्माननीय सभामुखज्यू यो देश चाहिँ गाउँका किसान मजदूर र सामान्य नागरिकले बिगारेका होइनन् देशलाई कमजोर बनाउने काम चाहिँ सत्ता र शक्तिमा पुगेका तर इमान्दार नभएका र जवाबदेही नसक्ने मान्छेहरूले नै आजसम्म यो देश बर्बाद पारेका हुन् आज म भन्न चाहन्छु करका दर हेरफेर गर्ने करका दर नियम गर्ने नियममा अहिले धेरै अर्थमन्त्री भइसक्नु भएको मान्छे पनि हुनुहुन्छ कसलाई थाहा हुन्छ नेपाल सरकारका सचिवलाई पनि थाहा हुँदैन त्यो कुरा त्यो सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिवादहरूलाई थाहा हुँदैन तर आज सूचना लिक भएर 753 गाड़ी केरला नाकाबाट भित्रिन्छ 14 गते भन्सार पास गरिन्छ 20 गते गाड़ी आउँछ अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो सुहावट चाहिँ कसले गर्यो अनि सरकारले छानबिन समिति बनाउँछ बडा गजबको आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई टाम्नेतिर जान्छ हामीलाई थाहा छैन बजेट भन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख महोदय
0: अर्कोतर्फ प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको एक अभिव्यक्तिलाई लिएर पनि विपक्षी दलहरूले सदन अवरूद्ध पारेका छन्। राष्ट्रपतिका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरी सदन खुलाउने प्रयास गरे पनि प्रधानमन्त्री आफै उपस्थित भएर माफी माग्नुपर्ने अडान विपक्षीले राखेपछि आजको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने आफूहरूको अडान कायमै रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक बैठकमा सांसद फुनले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा आएर भन्न खोजेको आशय के हो त्यो पनि रोस्टममा उभिएर बताउनुपर्ने जिकिर गर्नुभयो।
7: केही दिनदेखि संसदको नियमित कार्य सञ्चालन हुन सकिरहेको छैन, त्यसमा खास गरी सम्मानित प्रधानमन्त्रीको आकस्मिक समयमा बोल्ने क्रममा प्रश्न उत्तर क्रममा उठेका विषयमा हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट असहमति र विरोध गर्दै आएका छौं। त्यसमा पनि राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधीनता सीमाको विषयमा जो गम्भीर विषयहरू उहाँबाट व्यक्त हो त्यो असहमत छौ र उहाँको आशय के हो हामी पनि शंकाको लाभ दिएकै छौं।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्कराज राई साम्पाङले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद साम्पाङले हाल सेनालाई अन्यत्र प्रयोग भइरहेको उल्लेख गर्दै उहाँले देशको सिमाना रक्षाका लागि तत्काल ब्यारेकबाट निकालेर सिमानामा तैनाथ गर्नुपर्ने माग गर्नुभयो।
8: हामी यो बजेट नियमावली अरू विषयहरूमा प्रस्तुत गर्न खोजिरहेका छौं तर देशको सिमानाको विषय सबैभन्दा प्रधान विषय हो। देशकै प्रधानमन्त्रीले संसदको रोस्टरमा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ त्यो अभिव्यक्ति अविलम्ब सच्चाइनुपर्छ भनेर हाम्रो माग रहिआएको छ। म त भन्छु नेपाली आर्मीलाई नेपाली सेनालाई तपाईँको सिमानामा लगेर तैनात गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ चाहिँ सिमानामा हो तर अन्यत्रै प्रयोग भइराखेको कुरा छ, त्यसतर्फ पनि सरकारले तपाईँको चाहिँ के अरे ध्यान दिनुपर्छ।
0: विपक्षीहरूको निरन्तरको विरोधपछि संसद सचिवालयले सूचना टास गरी प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरेको छ।
1: संसदको संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समिति बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादलाई अस्थायी रूपमा मात्र नभई स्थायी रूपमा निरूपण गर्नुपर्ने बताउनुभयो। समस्या समाधानका लागि दुवै जिल्लाका जनप्रतिनिधि स्थानीय तह प्रशासन र सरकारवाला पक्षबीच प्रभावकारी समन्वय र निरन्तर संवाद हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। यसैगरी समितिले दुर्गम क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि भौगोलिक कठिनाई र खाद्यान्न अभावलाई ध्यानमा राखी आवश्यक सेवा सुविधा उपलब्ध गराउन समेत सरकारको ध्यान आकर्षण गराएको छ।
0: भर्खरै भारत भ्रमण सकेर फर्कनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल यही जेठ 31 गते चीन भ्रमणमा जानुहुने भएको छ। मन्त्री खनाल निकट स्रोतका अनुसार उहाँ जेठ 31 गते प्रस्थान गरी असार 3 गते स्वदेश फर्कने कार्यसूची रहेको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले असार 1 र 2 गते चीनका विदेश मन्त्री वाङ यी तथा चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग उच्च स्तरीय भेटवार्ता गर्नुहुनेछ। भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध आर्थिक सहायता तथा व्यापारिक अर्थनीतिका विषयमा छलफल हुनेछ।
1: सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवालको हिरासत अवधि फेरि थप गरिएको छ। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धान कार्यलाई निरन्तरता दिन दुवै प्रतिवादीको म्याद थप गर्ने आदेश दिएको हो। अदालतले दीपक भट्टको हकमा 8 पटक र सुलभ अग्रवालको हकमा 9 पटक थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उक्त मुद्दामा सम्बन्धित निकायबाट अनुसन्धान कार्य जारी रहेको र प्रगति अनुसार आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने अदालतको प्रशासन शाखाले जानकारी दिएको छ।
0: प्रहरी महानिरीक्षक धनबहादुर कार्कीले देशभरका 263 स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले बजेट अभावका कारण त्यो जीर्ण संरचनाहरूको पुननिर्माण गर्न नसकिएको गुनासो गर्नुभयो। सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेकाले प्रहरी कर्मचारीहरू जोखिम मोलेरै काम गर्न बाध्य भएको उहाँको भनाई छ। अस्थायी चौकीहरूको अवस्था त झनै नाजुक रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले संघीय मामिला तथा स्थानीय तहको समन्वयमा प्रहरी भवनहरू निर्माण हुन सके प्रहरीले न्यूनतम मानवीय सुविधा पाउने अपेक्षा व्यक्त गर्नुभएको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले लामो समयदेखि उठ्न बाँकी रहेको विद्युत महसुल बक्यौता तत्काल असुल गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। प्राधिकरण संचालक समिति र उप कार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बक्यौता असुली प्रक्रियालाई दैनिक कार्यसूचीमा राखेर प्राथमिकताका साथ अगाडि बढ़ाउन भन्नुभएको हो। विगतमा धेरै अध्ययन र छानबिन भइसकेकाले थप निर्देशनको प्रतीक्षा नगरी ऐन र नियम अनुसार काम गर्न उहाँले व्यवस्थापनलाई सचेत गराउनु भएको छ। डेडिकेटेड फिडर ट्रंकलाइन इन्टरनेट सेवा प्रदायक औद्योगिक क्षेत्र र सड़क बत्ती सहित महालेखा परीक्षकको 63 औं प्रतिवेदनले औलाएको 50 अर्ब 1 करोड़ रूपियाँ बराबरको कुल बक्यौता उठाउन प्राधिकरणले आफ्नो संयन्त्र परिचालन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई छ।
0: सरकारले 10 जना विशिष्ट श्रेणीका सचिवहरूको सरूवा गरेको छ। मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झारिएपछि गाभिएका मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा र ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरूवा गरिएको छ। यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाइएको छ। चेन अफ कमाण्ड मिचेको आरोपमा केही दिनअघि केरकारमा पर्नुभएका उपराष्ट्रपतिको कार्यालयका सचिव डाक्टर कृष्णहरि पुष्कर र पोखरा विमानस्थल अनियमितता प्रकरणमा निलम्बनमा पर्नुभएका गण्डकी प्रदेशका प्रमुख सचिव डुन्दुराज घिमिरेलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। वन मन्त्रालयका पूर्व सचिव गोविन्द शर्मालाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी सुम्पिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो बागमती प्रदेश अधिवेशन भोलि मंगलबार मकवानपुरको हेटौँडामा शुरू हुँदैछ। हेटौँडा स्थित हिमालयन दरबारमा आयोजना हुने सो अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ। अधिवेशन मार्फत चयन हुने 65 सदस्यीय बागमती प्रदेश समितिको नयाँ नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। पार्टी स्रोतका अनुसार विशेष गरी स्थापना कालदेखिका हालका बागमती प्रदेश सभापति डाक्टर अच्युतम लामिछाने र हालका प्रदेश प्रवक्ता उत्सव अरियालबीच सभापति पदका लागि प्यानल चुनावी प्रतिस्पर्धा हुने तयारी छ। 13 जिल्लाका करिब 1500 प्रतिनिधिहरू सहभागी हुने अधिवेशनमा नेतृत्व चयनका लागि 2 चरणमा मतदान हुने निर्वाचन कार्यविधि बनाइएको छ।
0: नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी बुधबार बस्ने भएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान 11 बजेका लागि बैठक आह्वान गरिएको हो। कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकका लागि 4 मुख्य कार्यसूचीहरू तय गरिएका छन्। बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले नीतिगत अवधारणा पत्र प्रस्तुत गर्ने पार्टीलाई थप अनुशासित बनाउन तयार पारिएको प्रस्तावित आन्तरिक आचार संहितामाथि छलफल गर्ने तथा नयाँ उपसमितिहरू गठन गरी जिम्मेवारी निर्धारण गर्ने तयारी छ। बैठकको अन्तिम चरणमा देशको समसामयिक राजनैतिक परिस्थिति र पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा समेत समीक्षा हुने कंग्रेसले जनाएको छ।

0: account open, activate any karobar, sajile sanga. Busy life easy, banau dai harek din. Global Smart Plus life ko besma banking.
1: दाई एक कप चियाको 30 रुपैया कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाई अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपैयामै एक दिनको लागि 30 मिनेट अल नेपाल कलसँग मज्जाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै एस्टेक 123 हैश डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरीद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाकी खबर एसएई र कक्षा 12 को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी नष्ट गरिएको विरोधमा सिराहाका संयुक्त विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षामा बरामद गरिएका सातवटा आइफोन सहित 496 थान मोबाइल र स्मार्ट घडीलाई 24 घण्टा पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् सिराहा क्याम्पस अगाडिबाट शुरू भएको प्रदर्शनले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ
5: कोशी प्रदेशका तीन जिल्लामा बर्ड फ्लू संक्रमणका कारण पोल्ट्री व्यवसाय ठूलो संकटमा परेको छ गत चैत महिनादेखि यता मोरङ सुनसरी र झापामा गरी किसानका 4,12,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिदिएका छन् पशुपक्षी विकास निर्देशनालयका अनुसार बर्ड फ्लूका कारण कुखुरा अण्डा दाना र क्रेटहरू नष्ट गर्दा किसानहरूले 50,30,00,000 रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष आर्थिक क्षति बेहोर्नु परेको छ संक्रमणबाट सबैभन्दा बढ़ी सुनसरी जिल्ला प्रभावित भएको छ जहाँ 29 करोड़ भन्दा बढ़ीको क्षति भएको छ उद्योग कृषि तथा सहकारी मन्त्रालयले जिल्ला दर रेट निर्धारण समितिको मूल्यांकनका आधारमा क्षतिको विवरण संघीय सरकारलाई पठाएको र बर्ड फ्लू रोग नियन्त्रण नियमावली बमोजिम राहतको प्रक्रिया अगाडि बढ़ाइने जनाएको छ
4: सड़क डिभिजन कार्यालय महेन्द्रनगरले पूर्व पश्चिम महेन्द्र राजमार्गको सड़क सीमा मिसेर बनाइएका अवैध संरचना 15 दिनभित्र खाली गर्न निर्देशन दिएको छ कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्मको 126 किलोमिटर सड़क खण्डमा पर्ने करिब 80% अतिक्रमित जमीन तत्काल खाली गर्न कार्यालयले सूचना जारी गरेको हो सड़कको केन्द्रबिन्दुबाट दायाँ बायाँ 25-25 मिटरभित्र स्वीकृति बिना बनाइएका घर टहरा शौचालय लगायतका संरचना तोकिएको समयभित्र नहटाए सार्वजनिक सड़क ऐन 2031 बमोजिम प्रशासन आफैले हटाउने सड़क डिभिजन कार्यालयका प्रमुख राजेश कुमार यादवले चेतावनी दिनुभएको छ
5: अत्यन्त रूपत अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ अर्काको छोरीलाई आफ्नै छोरी दावी गरी झुट्टा कागजातका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो यस्तै गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका तत्कालीन संयोजक एवं उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेलमाथि पनि दोषीलाई बचाउने गरी गलत प्रतिवेदन तयार पारेको आरोपमा मुद्दा दायर भएको छ भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर सिंह स्वत मनमा परेका छन्
4: जेएनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका एक कैदी पुनः पक्राउ परेका छन् पक्राउ पर्नेमा काठमाण्डको तारकेश्वर नगरपालिका एक घर भएका 43 वर्षीय विराज सिंह लवट खत्री रहेका छन् अपहरण तथा शरीरबन्ध कसुरमा पक्राउ परी प्रहरी वृत्त बालाजुको हिरासतबाट भागेका उनलाई सुन्धारा स्थित कारागार नजिकैबाट पक्राउ गरिएको प्रहरी वृत्त जनसेवाले जनाएको छ
5: कैलालीमा फेला परेको एक शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ जिल्लाको कैलारी गाउँपालिका 2 मा स्थानीयवासीले नाली खन्ने क्रममा उक्त शंकास्पद वस्तु फेला पारेका थिए शंकास्पद वस्तु फेला परे लगत्तै देवी दलगणबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई सफलतापूर्वक निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए
4: लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बर्दियाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका 43,61,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका अवैध सामान र सवारी साधन बरामद गरेको छ चोरी तस्करी तथा राजस्व छली नियन्त्रणका लागि संचालित विशेष अभियान अन्तर्गत बर्दियाको मधुवन नगरपालिका 8 बाट दुईवटा बोलेरो गाड़ी एउटा मोटरसाइकल र 3,790 दर्जन केरा सहित 2 जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ यस्तै मधुवन 6 बाट लुकाई राखिएको अवस्थामा 18 लाख रूपियाँ भन्दा बढ़ी मूल्यको मटर सुपारी सुर्ती र चुरोट बरामद गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेतामा बेरोजू रकम थपिँदै गएर कुल बेरोजू 1,30,69,00,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 प्रतिवेदन अनुसार जिल्लामा एकै वर्ष 15,07,00,000 रूपियाँ भन्दा बढ़ी बेरोजू थपिएको हो। गत आर्थिक वर्षमा पूर्वी चौकी गाउँपालिकामा सबैभन्दा बढ़ी 3,47,00,000 र सायल गाउँपालिकामा 3,24,00,000 रूपियाँ बेरोजू थपिएको छ।
2: साताको शुरूआती कारोबारमै धितो पत्र बजार ओह्रालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। परिसूचक घटे पनि 4,08,48,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ।
1: अब विदेशका खबर। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार संक्रमितको संख्या 515 पुगेको छ भने हालसम्म 91 जनाको मृत्यु भइसकेको छ। अधिकारीक अनुसार जेठ 1 गते औपचारिक रूपमा पुष्टि भएको बन्डी बुग्यो प्रकारको इबोला भाइरसको फैलावट अझै नियन्त्रणमा आउन सकेको छैन। हाल 117 जना शंकास्पद बिरामी छन् भने 283 जना आइसोलेशन र उपचारमा रहेका छन्।
2: दक्षिण फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा आज बिहान गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म 19 जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार जमीनको सतहबाट 35 किलोमिटर गहिरामा गएको भूकम्पपछि 2 घण्टाभित्रै 138 पराकम्पहरू महसुस भइसकेका छन्। भूकम्पका कारण धेरै भवन तथा व्यापारिक संरचनाहरू भत्किएका छन् भने विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। भूकम्प लगत्तै सुरक्षालाई ध्यानमा राख्दै जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अस्थायी रूपमा स्थगित गरिएको छ।
1: पाकिस्तानको सुरक्षा बलले खैबर पख्तुनख्वा प्रान्तमा गरिएको विशेष सैन्य कार्यवाहीमा 27 जना आतंककारी मारिएका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभागका अनुसार पछिल्लो 72 घण्टामा मिरानसा क्षेत्रका विभिन्न आतंककारी आश्रयस्थललाई लक्षित गरी सो गुप्तचर आधारित श्रृंखलाबद्ध कार्यवाही गरिएको हो।
2: अब खेलकुद। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरूलाई विदेश जान अनुमति दिन अस्वीकार गरेको छ। फिफा विश्वकप 2026 सहभागी हुन आजै राति मेक्सिको जाने तयारीमा रहेका एन्फा अध्यक्ष पंकज विक्रम नेवाङ र महासचिव किरण राई राखेपा पुगे पनि उनीहरूको यात्रा रोकिएको हो। एन्फाभित्रको आर्थिक अनियमितताको छानबिन चलिरहेकाले राखेपको सिफारिशमा अध्यागमन विभागले गत वैशाखदेखि नै पदाधिकारीहरूलाई विदेश जान रोक लगाएको थियो। अध्यागमनले राखेपको सिफारिश मागेपछि एन्फा नेतृत्व परिषद पुगेको भए पनि सदस्य सचिव रामचरित्र मेहताले तत्कालका लागि विदेश जाने बाटो खुल्ला गर्न नसकिने जवाफ दिएका थिए।
1: वर्षाले प्रभावित एसियन गेम्स छनौटको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल विजय बनेको छ। सिंगापुरको सिंघा ओभल मैदानमा भएको खेलमा हङकङलाई डीएलएस पद्धतिका आधारमा 19 रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। नेपाल र हङकङ यसअघि नै एसियन गेम्सका लागि छनौट भइसकेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: करका दर हेरफेरमा अर्थमन्त्री वाग्लेमाथि राजद्रोहको आरोप। संसदीय छानबिनको माग। बीवाईडी गाड़ी आयातमा घोटालाको आशंका। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सम्झौता नहुने विपक्षीको अडा।
1: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई 3 दिन थुनामै राख्न अनुमति। सम्पत्ति शुद्धिकरणमा अनुसन्धान जारी। देशभरका 263 प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा। पुननिर्माणका लागि बजेट अभाव। मन्त्रालय समायोजनपछि 10 सचिवको जिम्मेवारी हेरफेर।
2: राष्ट्रपाको बागमती प्रदेश अधिवेशन भोलि हेटौडामा। सभापतिमा डाक्टर अच्युतम लामिछाने र उत्सव अरियालबीच प्यानल सहित प्रतिस्पर्धाको तयारी। कंग्रेस नीति अनुसन्धान प्रतिष्ठानको बैठक आह्वान। पार्टी सुदृढ़ीकरण र नीतिगत सुधारका विषयमा छलफल हुने।
1: कंगोमा इबोलाको महामारी नियन्त्रण बाहिर जाँदै संक्रमित 500 नागे। शक्तिशाली भूकम्पका कारण फिलिपिन्समा 19 जनाको मृत्यु। अन्तर्राष्ट्रिय विमानस्थल बन्द। पाकिस्तानमा भएको सैन्य कार्यवाहीमा 27 आतंककारी मारिएको पुष्टि।
2: र आर्थिक छानबिनका कारण एन्फा अध्यक्ष र महासचिवको विश्वकप यात्रामा रोक। अध्यागमनले सिफारिश दिएन। नेपाल एसियन गेम्स छनौटमा च्याम्पियन बन्न सफल। हङकङ 19 रनले पराजित।
1: अवशेषका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने अडान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्तिका सम्बन्धमा संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट आफूहरूको अडान कायमै रहेको बताउनुभयो। नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति भत्सना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै सीमानामा नेपाली सेना तैनात राख्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जारी राखेपछि उहाँले पहिले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरूबीचको सहकार्यका विषयमा छलफल भएको छ। राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकोले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो।
4: अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो। कति मुद्दाहरू लामो छलफल पश्चात मात्र को समाधान हुन्छ र यसमा सरकारको तर्फबाट यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले त्यसलाई आवश्यक पर्छ भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो र अरू दलहरूको तर्फबाट यसमा चाहिँ छलफल गरेर मात्रै हामी अगाडि बढौं भन्ने हिसाबको कुरा छ।
3: बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचिएको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाफदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड़ दिनुभयो।
5: एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरू कुनै देशको चाहिँ भूमि मिचेको छ भन्ने कुरा यो चाहिँ गम्भीर विषय हो। प्रधानमन्त्रीको स्टेटमेन्ट प्रधानमन्त्रीले संसदमै आएर यसको जवाब दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ। हामी संसद खोल्न तयार छौँ। हामीलाई संसद प्रत्यावरोध गर्ने अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन। हामी पनि यसबाट मर्माहत रहेका छौँ। बजेट आएको छ, अरू इस्युजहरू छन्, छलफल गर्नुपर्नेछ तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्ने हामीले आग्रह गर्यौं।
3: बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउँदै कूटनीतिक सम्बन्धमा कूटनीति संबंध का विषय में संवेदनशील भई अभिव्यक्ति दिनु आवश्यक रहेको औल्याउनुभयो। बैठक में कानून न्याय तथा संसदीय मामला मंत्री सुविता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल का नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टी का सह संयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दल का प्रमुख सचेतक ऐन महर, राष्ट्रीय प्रजातंत्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र प्रसाद लिंगदेन लगायत विभिन्न राजनीतिक दल का प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषय में छलफल भएको थियो। पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित सात जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंह सहित वीरगंज महानगरपालिका ओडा नम्बर तीनका तत्कालीन ओडा सचिव भिकारी राय, तत्कालीन ओडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यसैगरी गृह मन्त्रालय छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ओडा नम्बर 10 की रीता भट्टराई विरूद्ध सो मुद्दा दायर भएको छ। आयोगका अनुसार पर्साको वीरगंज महानगरपालिका ओडा नम्बर 3 र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। राष्ट्रीय सभा संघीयता सबलीकरण तथा राष्ट्रीय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सीमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानीसैनमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिनुभयो। साथै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्था बारे जानकारी दिनुभयो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकोले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको बताउनुभयो। सशस्त्र प्रहरी बल महानिरीक्षक नारायण दत्त पौडेलले भौगोलिक रूपमा हुम्ला र बाजुराको सीमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताउनुभयो। बैठकमा सांसद नारायण दत्त मिश्र, रोशनी मेचे, श्रीकृष्ण प्रसाद अधिकारी, सोनाम गेलजेन शेर्पा, किरण बाबु श्रेष्ठ, धर्मेन्द्र पासवान सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रूपमा समाधान गर्न सुझाव दिनुभयो। जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खारकुनाथ गाउँपालिका 2 थालीका स्थानीय बीच विवाद शुरू भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़ेको हो। प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने नाराका साथ यो दिवस मनाइएको छ। नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रबाट भएको अध्ययनका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष डाक्टर राजीव झाले जानकारी दिनुभयो। उहाँका अनुसार 2082 सालमा 3000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको छ। विक्रमसम्म 2081मा यो संख्या 2600 थियो। शल्यक्रिया गरिएका ब्रेन ट्यूमरका बिरामी मध्ये पुरूष बढ़ी रहेको तथ्याङ्कमा उल्लेख छ। वरिष्ठ न्यूरोसर्जन डाक्टर झाले नेपालमा ब्रेन ट्यूमरका बिरामीको संख्या वर्षेनी बढ़िरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहानै उठ्ने बित्तिकै बान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनु जस्ता लक्षण ब्रेन ट्यूमरका हुन्। वीर अस्पतालले 2 वर्षदेखि निशुल्क ब्रेन ट्यूमर शल्यक्रिया गर्दै आएकोमा यो सेवा आगामी जून महिनासम्म उपलब्ध हुने डाक्टर झाले बताउनुभयो। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरूवा गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली 2083ले साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ। 6 सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरूवा गरिएको छ। नयाँ जिम्मेवारी अनुसार सचिव भूपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिला देवी बज्राचार्यलाई विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय, दीनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालय र सरजु कुमार वैद्यलाई जल तथा ऊर्जा कार्यालय ऊर्जा आयोगको सचिवालयमा सरूवा गरिएको छ। 6 सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। मध्य प्रदेशका सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर पछिल्लो समय खस्किँदै गएको छ। सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्किनुमा शिक्षक विद्यार्थी अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचना पर्याप्त नहुनु, सरोकारवालाहरूले ध्यान नदिनु लगायतका समस्या देखिएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
6: सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारी पूर्वक पढाउने नगरेको र केही शिक्षकले राम्रो पढाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव,
7: शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन, र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेछौँ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेछु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
6: सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव,
8: शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
6: मध्य प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अंग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 वडा अध्यक्ष रामचन्द्र पजियार,
9: तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कूलहरू छ त्यसमा टिचरहरूको बहाली या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कूलमा पढाउने गरेका छ जुन ठूला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कूलमा पढाउने वातावरण बनाउनु पर्यो।
6: शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह,
10: धेरै यहाँ 50 विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्, ग्रामीण भएका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर त्यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्य पुस्तक सबै सुधार गर्नका लागि, क्वालिटी एजुकेशनका लागि हामी लागि परेका छौँ।
6: शिक्षामा तीनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढ़ी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
3: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप 3-3 दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र अग्रवाल विरूद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बीमा सम्बन्धी कसूर र धेतो पत्र ऐन सम्बन्धी कसूरमा छुट्टा छुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। सीआईबीले बैंकिङ कसूरमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका 3 स्थित फूलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ़दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो। गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक विधामा फूलचोकी भ्रमणमा आउनेको संख्या बढ़ेको तर फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरै जसो व्यक्ति हराउने गरेको बताउनुभयो। भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उहाँले आग्रह गर्नुभयो। दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डाक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2082 वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकरलाल दास र वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। साथै डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2026 संस्थागत तर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकालाई प्रदान गरिएको छ। आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो। राष्ट्रिय शान्ति पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डानाओ टापुको तटीय क्षेत्रमा आज गएको 7.8 म्याग्नेच्यूडको भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार अझै धेरै मानिसहरू हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। अमेरिकी भौगोलिक सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्नेच्यूडको शक्तिशाली पराकम्प गएको थियो। प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको सूचनामा फिलिपिन्स, इण्डोनेशिया, जापान र अस्ट्रेलियाको तटीय क्षेत्रमा सुनामीको लहर आउने सम्भावना रहेको बताएको थियो। चीनका राष्ट्रपति सी जिनपिङ 7 वर्षपछि पहिलो पटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिन्दो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। चिनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार सीसँग उहाँकी पत्नी पेङ लिवान, विदेश मन्त्री वाङ यी तथा चिनिया कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समिति र प्राधिकरणका उप कार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्सेट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण संचालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50 अर्ब 1 करोड़ रूपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ। बजेट माथिको नीति संवाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनुभयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्यांकन गर्ने पनि बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढ़ाइएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग अन्त शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी जेबी बीच यसै दिने सम्झौता भइसकेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको सोमबारको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% भएको जानकारी दिनुभयो। दैनिक 8,000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अपेक्षा आयोजनाले गरेको छ। नेपाल र चीन बीचको रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा 40 अर्ब भन्दा बढ़ी मूल्यका सामान नेपालमा आयात भएका छन्। रसुवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख भरत सिंह विकले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म यस नाकाबाट 40 अर्ब 10 करोड़ रुपियाँ बराबरका चिनिया वस्तु नेपाल भित्रिएको जानकारी दिनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
13: एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुर स्थित सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जीत निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः शुरू हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जीत हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्ति पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसैगरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अण्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जीत निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जीत निकालेको मधेसले लगातार दोस्रो जीतसँगै महत्वपूर्ण 4 अंक प्राप्त गरेको छ।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलीमिटर। काठमाण्डुको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 11.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 39.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरूबीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको तथ्याङ्क। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालको जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
0: सीधा कुरा, प्रश्न विचार,
14: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
15: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विपक्षी दलको अडान र अवरोधबीच संसद ठप्प, सहमतिको सूत्र अझै भेटिएन, सर्वदलीय बैठक समेत निष्कर्ष विहीन।
1: एनडीसी गर्ने या त्यसलाई चेन्सन गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका प्रतिनिधिले गर्ने हो अथवा सांसदले गर्ने हो या संसदले गर्ने हो, त्योभन्दा बाहिर त कसरी चेन्सन गर्ने सक्छ।
0: कम्बोडियामा अल्पत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह, कार्यवाहीको जोखिम बढ़दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा परेको दर्ता गरेको पत्र अस्वीकार रहेको विपक्षी दलको भनाई, सूचना चुहाउनेलाई कार्यवाही गर्न माग।
2: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति।
0: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष, पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
1: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई एउटा विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
0: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32। आधुनिक समाजमा पर्यावरणप्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ। जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार, मानिसबीचको व्यवहार
3: को निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादले संसदको नियमित काम कार्यवाही प्रभावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
4: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर क्षमा याचन सहित त्यो रेकर्ड हटाउने काम गरौं, त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौ। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियो।
5: उहाँले आफ्नो भनाइ सच्चाउनुपर्छ। हामी यो माग राख्न चाहन्छौ, त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
3: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ। संसद अवरूद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्। राजनीतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखेदा निकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो। राष्ट्रपति सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो, तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चुहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
2: बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति।
3: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो। तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले नै तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सरकारले विधेयकहरू लिइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानून बमोजिम नै जेठ 15 गते दर्ता हुने हो। जेठ 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थ विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर जेठ 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ के त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
3: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ? कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो।
1: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो। प्रस्तावलाई चाहिँ एजिटिज गर्ने या त्यसलाई चाहिँ चेन्सन गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका
7: प्रतिमा सम्बन्धी समाधान गर्न बित्तिकै त्यहाँका सबै कुराहरू
3: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
7: सीमा सम्बन्धी चाहिँ समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू समस्याको निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठकबाट होइन आजको बैठकले चाहिँ हामी यही भन्न चाहन्छौँ कि यो समितिको बैठकले यो दुवै जिल्लामा जुन पहिलो कुरो जुन दुवै जिल्लाहरूको चाहिँ यो जुन समस्या बढ्दै गइरहेको छ यसलाई निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको उहाँको बिचमा चाहिँ समन्वय कायम गर्नु पर्यो पऱ्यो र त्यसको समाधान निरन्तर हामी जारी रहनु पर्यो।
3: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका स्थानीयबीच विवाद शुरू भएको थियो। विवादमा कुटपीट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर र व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको 5 वर्षभन्दा बढ़ी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले तीन पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब डेढ़ वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
8: त्यो डाटो मसौदा बन्ने क्रममा छ होइन, भएको एनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा एन छ, त्यो एनमा पशु कल्याणका विषय पनि राख्नुपर्छ भन्ने किसिमले एकचोटि एन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसका मसौदा चाहिँ के अरे बनाउने क्रममा छ। मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, कोषमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
3: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेहा श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्यूडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
0: डडेलधुराको अमरगढ़ीमा जंगली जनावरको आतंकले किसानहरूलाई हैरानी।
9: बानर लाग्छन्, यहाँ छोड पनि आउँछ, कहिले काहीँ बनिएर पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
0: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्टसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दुतावा आतंक बढ्दै जाँदा किसान हैरान भएका छन्। आलू लगायतका तरकारी बालीमा बाँदर बँदेल दुम्सी छाडा चौपायले क्षति पुर्याउन थालेपछि खेतबारीमै कठपुतली टाँगेर बाली जोगाउने प्रयासमा किसानहरू जुटेका हुन्।
15: जंगली जनावर तथा छाडा पशु चौपायाको आतंक बढ्दै जाँदा डडेलधुवाको अमरगढ़ी नगरपालिका क्षेत्रका किसानहरूले पुराना कपड़ा टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। टिनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढ़ी नगरपालिका एकी चन्द्रिका एरले छाडा पशु चौपाया बाँदर र बँदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
16: हाम्रो समस्या बढ्या बाँदरको छ, जंगली बाँदरले धेरै सताउँछन्। बाँदरलाई त रोकथाम गर्न सकिँदैन। एउटा यो छडुवा गाईले सताइरहेको छ कि दुन्छन् खान्छन्, आज वन जंगल छाडिदिन्छन्, घरतिर आउँछन्। समस्या धेरै छ गाईले।
15: जंगली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर दुम्सी र बदेलले विशेष गरी तरकारी फल्ने बेला बढ़ी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
9: जंगल जनावरको समस्या बानर लाग्छ यहाँ, अनि सौड पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छ। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छ बढी जसो, त्यही भएर जोगाउनु पर्छ। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
15: रातिको समयमा दुम्सी र बदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायले पनि खेतबारीमा पस्दै आलू लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढ़ी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी।
17: जंगली जनावरको क्षति न्यून गर्न लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिकाको न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्रमा। हाम्रो यो वर्षको चालु आएको वार्षिक बजेट पनि 10 लाख मात्रै छ पालिकाले बिजनेस गरेको। त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार कार्यक्रम गर्न सकेका छैन।
15: किसानहरूले जंगली जनावर नियन्त्रण, घेरबार कार्यक्रम तथा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जंगली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाइ, श्रमिक अझै समस्यामै।
18: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको।
0: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढ़ी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाड़ी मुलुक मलेसिया दक्षिण कोरिया तथा
14: उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास शुरू गरेको पाँच वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरूदत्त सुवेदीसँग कुराकानी गरेका छौं।
1: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेछौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डाक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ, यसमा विशेष गरेर फोनभन्दा वाट्सएप, इमो लगायतका भाइबर, म्यासेन्जर, सबै सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी
2: पैसा पनि
1: वाट्सएपहरूमा बढी आउँछ, किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो, ऊ पनि भयो होइन, त्यही हिसाबले
2: गर्दाखेरि
1: हेरेर भिडियो कल गर्न सकियो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइराखेका छौँ र चाहिँ विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसले सम्बोधन गर्न सक्नुभएन भने अर्को डाक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेछौँ भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10 to 5 नै छ होइन, त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 ऊ गऱ्यो भने र यसमा चाहिँ साइको सोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने
2: त्यसलाई भनेको
1: मनोसामाजिक भनेको, किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे, मान्छे कसैलाई त्यस्तो घटना घटाउँ भन्ने आफूलाई लास भने पनि पख भने काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल नै लागेकोलाई पनि फर्काउने त्यो खालको लाइभ गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलर पनि थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिनमा अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
2: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ, विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
1: होइन, देश भन्ने त छैन तपाईँको, सबै जुन देशबाट आए पनि हाम्रो चाहिँ सेवा जुनसुकै देशबाट फोन आउन सक्छ, जुनसुकै देशबाट उहाँहरूले म्यासेज लेख्न सक्नुहुन्छ, ऊ गर्नुहुन्छ।
2: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छन्?
1: अरूले पनि जसले गर्न सक्नुहुन्छ, अब तपाईँ श्रमिक हो कि होइन, तपाईँको पासपोर्ट के हो, श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ, जसले पनि गर्न सक्नुहुन्छ। अब यसलाई अझ हामी थप प्रायोरिटी बनाउन लागिरहेको छ।
2: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा लिन
1: सक्नुहुन्छ।
2: अहिले फोनहरू कतिका आउँछन्?
1: होइन, फोनहरू चाहिँ आइरहेछन्, फोनहरूमा भन्दा नि मैले भने नि त्यही वाट्सएप लगायत, म्यासेन्जर लगायत,
2: फोन मतलब वाट्सएपमा पनि फोनै गर्ने, कलै गर्ने, त्यही म्यासेन्जरमा सबैमा
1: ती खालका कुराहरू चाहिँ छन्।
2: तथ्याङ्क हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए, यो वर्षको केही तथ्याङ्क आइसकेको छ?
1: आइसकेको छ, अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा लिने, अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
2: त्यो तथ्याङ्क साह्रै न्यून भयो, वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नै यो वर्ष गत वर्ष 8 लाख पुगे, भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो नि त, यसलाई त विस्तार गर्नुपर्ने रहेछ, किनभने सरकारको सोच राम्रो छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले सुरु गरियो नि त, किन यसलाई आज यो स्थापना भएको त 5 वर्ष पूरा भइसक्यो, विस्तार गर्न किन
1: सकिएको? एउटा चाहिँ अलिक यहाँले भने जस्तै एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एउटा जायज विषय हो। अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने पहिलो कुरो हो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको,
2: विशेष गरी अमेरिकी अनि अस्ट्रेलिया युरोपियन कन्ट्री
1: लगायतको टाइम मिल्दैन, यता राति हुन्छ उता ऊ हुन्छ, त्यो हिसाबले पनि एउटा बाधा भइरहेछ भन्ने हामीले महसुस भएको छ। त्यही भएर यसलाई हामी 24/7 बनाउँदैछौँ, त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको। अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाई छ, हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लगाइरहेको छौँ, जस्तो यहाँ काउन्सिलिङ त गर्यो होइन, काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त यसले काम गर्ने भयो, त बिरामी भयो, त औषध उपचारको मेडिकलका कुराहरू भए, अब ठ्याक्कै यहाँको बाटो त्यो सिफारिस गरेर डक्टरले यो फलानु औषधी खानु भनेन, त्यो औषधि नि पाइँदैन,
2: पाइएन,
1: अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन, कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रेजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेछौँ भने यो महत्वपूर्ण जुन हुन्छ नि ठूल्ठूला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया, युए, खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने, हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठूल्ठूलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ, अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेस्क्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने त्यो कारणले पनि एउटा घट्नुको कारण त हो कि तपाईँको
2: अब कुरा मात्रै

0: लेको हो अथवा तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ डाक्टरको विषयमा,
1: डाक्टरको विषयमा पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था। त्यसकारण कम्युनको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डाक्टर देखाऊ भन्ने त म डाक्टरै देखाउने भाषामै समस्या छ, त्यहाँ जान सक्ने पनि समस्या छैन नि त। त्यसकारण त्यो विषयमा पनि हामी लागिरहेछौँ, तपाईँको त्यो भयो भने यो संख्या पनि बढ्छ अझ थप प्रभावकारी पनि हुन्छ भन्ने छ।
0: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त।
1: कतिपय त्यो पनि हुन सक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
0: धेरै हरहरै आयो भने हामीले धान्न सक्दैनौ कि भन्ने पनि होला तपाईँहरूलाई
1: हुनुपर्ने हो। त्यो हिसाबले चाहिँ नभएको हुनसक्छ। अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ।
2: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मोहगलेले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 भन्दा बढ़ीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स छनौट जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईलाई हार्दिक स्वागत छ म दीपक आचार्य यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम आजैको दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुँदै आएको छ युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने सीआईएनको युट्यूब च्यानल सीआईएन र फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि तपाईले सुन्न सक्नुहुन्छ युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 9 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भएका विभिन्न कार्यवाहीको जानकारी काम कार्यवाहीहरू गतिविधिहरू प्रस्तुत गर्ने र विशेष गरेर राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौं राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सहआयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा गएको 18 गते सोमबार सुर्खेतमा कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सिटी हलमा भएको कार्यक्रममा युवाहरू निकै उत्साहित भएका देखिन्थे सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका युवाहरूलाई स्वदेशमै रहन मार्ग निर्देश गर्ने किसिमले कार्यक्रमको आयोजना भएको जानकारी दिनुभयो
1: वर्षदेखि आफ्ना अभियानहरू सञ्चालन गरिरहेको छ भर्खरै पनि राष्ट्रिय युवा परिषदका 10 वर्ष भनेर सानो एउटा पुस्तक पनि वितरण गरिराख्नु भएको छ राष्ट्रिय युवा परिषद स्थापना भएदेखि कति वर्ष यसको कार्यविधिहरू बनाउँदा नियमहरू नियमावलीहरू बनाउँदाखेरि नै समय पनि गयो होला र बिस्तारै बिस्तारै यसले एउटा के अभियान सुरु गर्यो भने अब युवाहरू आफै उत्पादनमा कसरी जोडिने कसरी उनीहरू स्वरोजगार हुने भन्ने कुरा स्वयं युवाले नै सोच्नुपर्छ र युवाहरू अब उद्यमशीलतामा लाग्नुपर्छ भन्ने एउटा मूल उद्देश्य सहित यो संस्था अगाडि बढिरहेको छ मलाई चाहिँ मेरो अनुभवमा के लाग्छ भने विगत लामो वर्षदेखि हेर्दाखेरि नेपाल सरकारले गरिरहेका कामहरूमा जस्तो हामीले ज्येष्ठ नागरिक महिला लक्षित वर्ग भनिरहँदाखेरि ती कार्यक्रमहरू भइरहँदाखेरि यो 16 वर्ष 18 वर्षदेखि 40 वर्षहरूको युवालाई टार्गेट भएर सरकारले गर्ने धेरै कार्यक्रम अलिक कम भएको हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ त्यस कार्यक्रमहरूको लागि चाहिँ सङ्घीय सरकार
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz यो रेडियो दिदी बहिनीको समय सूचक हो
3: अहिले रातिको ठीक 8 बज्यो

0: आवाज बिहीन को आवाज सांसद ने परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: पक्ष अहिले पनि सही प्रकृतिको समिति बनाउनु पर्नेमा जोड़ दिएका छन्। संसद बैठकपछि नेकपा एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले संसदको क्षेत्राधिकारभित्र रहेको विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु आर्थिक अनुशासनको गम्भीर उल्लंघन भएको बताउनु भएको छ। संसद छलेर करका दर हेरफेर गर्नुलाई आर्थिक अपराध भन्दै उहाँले अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो।
2: आर्थिक वर्ष 79-80 को बजेटमा पनि यस्तै विवाद भएको थियो। करको दर हेरफेर भएको सन्दर्भ अनाधिकृत मान्छेलाई प्रवेश गराएको सन्दर्भसित जोडेर भएको थियो र त्यतिखेर संसदीय विशेष समिति पनि बनेको थियो। यसपटक पनि जे प्रश्न आर्थिक विधेयकसित जोडेर आएको छ त्यो विषयमा निरूपण गर्नको निम्ति सत्य तथ्य पत्ता लगाउनको निम्ति एउटा संसदीय समिति गठन गर्नुपर्छ भन्ने माग छ।
1: विशेष गरी चिनिया विद्युतीय सवारी साधन बीवाईडी को कर हेरफेरमा चरम घोटाला भएको दावी गर्दै उहाँले यसलाई नीतिगत नभई नियतगत भ्रष्टाचार भन्नुभएको छ।
2: जहाँसम्म चाइनिज यो बीआईडी गरीको गाडीको सन्दर्भसित जोडिएर भएको घोटाला हो, त्यहाँ चरम घोटाला भएको छ। यसको सत्य तथ्य बाहिर ल्याउनुपर्छ। यो नीतिगत भ्रष्टाचार होइन, नियतगत भ्रष्टाचार हो भन्ने कुरा हामीले ठोकेर भनेका छौँ।
1: आज बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर बीवाईडी गाड़ी भित्राउनेको कन्फ्लिक्ट एण्ड इन्ट्रेस्ट हो कि होइन भनेर सोध्नुभयो।
3: सूचना लिक भएर 753 गाड़ी केरला नाकाबाट भित्रिन्छ, 14 गते भन्सार पास गरिन्छ, 20 गते गाड़ी आउँछ, अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो सुहावट चाहिँ कसले गर्यो? अनि सरकारले छानबिन समिति बनाउँछ, बडा गजबको आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ। हामीलाई थाहा छैन बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति महोदय। आज कसको आधारमा यो गरियो यसको जवाब अर्थमन्त्रीले संसदमा दिनुपर्छ।
4: एमाले र रापरपाले अर्थमन्त्रीबारे संसदीय समिति गठनको माग गर्दा कंग्रेस भने प्रधानमन्त्रीकै अभिव्यक्ति सच्याउनेमा केन्द्रित देखिएको छ। संसद अधिवेशन शुरूदेखि प्रधानमन्त्री खोजेका विपक्षीलाई सभामुखले प्रधानमन्त्रीको उपस्थितिका लागि रूलिङ गर्न सक्नु भएको छैन। कंग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने अवसर दिएको भन्दै सभामुखको ध्यान आकर्षण गराउनुभयो।
5: संसदप्रति उत्तरदायी भएर प्रधानमन्त्रीज्यूले यहाँ आफ्नो प्रस्तुतिकरण दिनुपर्छ। संसदलाई कहाँ कहाँ नेपालले भारतको भूभाग मिचेको छ त्यो कुरा प्रष्टताका साथ भन्नुपर्छ। नेपाली कांग्रेसको तर्क यही नै हो र नेपाली कांग्रेस मर्यादित भएर संसदलाई अझै परिष्कृत बनाएर तपाईँलाई नै शक्तिशाली बनाएर सभामुखज्यूलाई नै मानेर अगाडि बढ्न सदैव तयार छ।
4: त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सम्मले प्रधानमन्त्रीले सदनमा आएर जवाब नदिएसम्म अवरोध नहट्ने बताउनु भएको थियो। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक चलाउन सहमति नभएपछि सूचना टाँस गरी भोलिसम्मका लागि धकिलिएको छ। बिहान 11 बजे बोलाइएको बैठक सभामुख छलफलमा जुटेपछि 2 घण्टा ढिलो गरी शुरू भएको थियो।
1: प्रधानमन्त्रीले सदनमा बोलेपछि पनि विपक्षीले अवरोध कायम राखेका छन्। राष्ट्रपा सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणमा गएपछि संसद बैठक करिब 1 साता स्थगित गरियो। यसबीचमा सभामुख र प्रधानमन्त्रीले सदन सञ्चालनका लागि कुनै पहल नगरेको विपक्षीको आरोप छ। आज बिहान राष्ट्रपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सदन सञ्चालनका लागि पहल थालेपछि नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सकारात्मक कदम भन्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा उहाँले पछिल्लो 1 साता संसद स्थगित गरेर सरकारले डेडलकको अवस्था सिर्जना गरेको भन्दै सत्तारूढ दलका सभापतिले भए पनि संवाद शुरू गर्नु सकारात्मक शुरूआत हो भन्नुभयो।
6: आज सत्तारूढ पार्टी राष्ट्रपाका सभापतिज्यूले सर्वदलीय बैठक आयोजना गर्नुभयो, राम्रो छलफल पनि भयो, सकारात्मक शुरूआत पनि भएको छ र हामीलाई के विश्वास छ भने प्रतिपक्ष दलहरूको तर्फबाट म स्वयं आफ्नो दल तर्फबाट भन्नुपर्दा संसद नियमित रूपले चलोस्, बजेटका विनियोजनहरूमाथि छलफल गर्नुपर्नेछ, अरू विषयहरू छन् त्यसै गरी मन्त्रालयगत विनियोजनहरूमा छलफल गर्नुपर्नेछ, त्यो क्रम नियमित चलोस्।
1: बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष वा सभापति सहित दुई दुईजनालाई आमन्त्रण गरिए पनि शीर्ष नेता सहभागी भएनन्। बैठकमा कंग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपाबाट सहसंयोजक माधव कुमार नेपाल, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, एमालेबाट प्रमुख सचेतक एन महर, जसपाबाट सुरेन्द्र कुमार झा लगायत नेताहरू सहभागी हुनुभयो। अर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठकमै बहिष्कार गरिदियो। कंग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा जानु भएन। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने हाल बिरामी हुनुहुन्छ। सर्वदलीय बैठकमा राष्ट्रपतिले प्रधानमन्त्रीको अभिव्यक्ति र भारत भ्रमणबारे सभापति लामिछाने र परराष्ट्र मन्त्रीले सदनलाई जानकारी दिने बताए पनि विपक्षी दलले प्रधानमन्त्रीले नबोलेसम्म सदन चल्न नदिने बटम लाइन सुनाएका थिए। लामिछानेले प्रधानमन्त्री संसदमा उपस्थित नहुने बताएपछि विपक्षीले अवरोध कायम रहने जनाए। सत्तारूढ़ राष्ट्रपतिका महामन्त्री कविन्द्र बुर्लाकोटीले सदनको अवरोध हटाउने विषयमा विपक्षी दलसँग थप छलफल हुने बताउनु भएको छ।
7: अरू विषयमा त लगभग अगाडि बढेर टुङ्गिसकेको अवस्था छ। भारत भ्रमण समसामयिक राजनीतिको विषयमा चाहिँ छलफल निष्कर्षमा पुगेको छ र अहिले सदनमा जुन अवरोध छ त्यो सदनको अवरोध हटाउने विषयमा चाहिँ छलफल धेरै अगाडि बढ़िसकेको छ। केही कुराहरू चाहिँ अझै बाँकी हो कि भन्ने जस्तो देखिन्छ।
8: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। मुख्यमन्त्री शाहले कंग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो। कंग्रेस संसदीय दलको निर्णय अनुसार आज मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रम सिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राणा र सो मन्त्रालयको राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गर्नुभएको छ। यो सँगै बहादुर सिंह थापा, मेघराज खड्का र शिवराज भट्ट मन्त्रीबाट तथा सरस्वती खड्का र प्रकाशबम राज्यमन्त्रीबाट विदा हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजीर मियाले शपथ ग्रहण गराउनु भएको छ। प्रदेश सरकारमा नेकपा एमाले भने आफ्ना मन्त्रीहरूलाई फेरबदल नगर्ने भएको छ। कंग्रेसले मुख्यमन्त्री बाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्दा सत्ता साझेदार एमाले भने तत्काल मन्त्री फेरबदल नगर्ने निर्णयमा पुगेको हो। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बजेटको मुखमा मन्त्री फेर्नु उचित नभएकाले एमाले यसबारे छलफल नै नगरेको बताउनु भयो।
9: यो बजेटको बेलामा यस्तो कुरा गर्नु हुँदैन भन्ने भयो। हामीलाई पनि यो ठिकैको कुरा पनि लाग्यो। संसदीय दलमा कुनै छलफल नै पहिले नगरालाई बाहिर आफै हिजो अस्तिदेखि नै त्यो पेपरबाजी गरेर गर्ने कुले गरे थाहा पनि छैन। हाम्रो कुनै निर्णय त्यसो भएको पनि होइन।
1: लुम्बिनी प्रदेशमा पनि पाँचैजना मन्त्री थपिएका छन्। नवनियुक्त पाँच मन्त्रीले आज शपथ लिए। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरतीले बुटोलस्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीलाई शपथ गराउनु भएको हो। एमालेबाट रूपन्देहीका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घा खाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्न प्रसाद खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री चेतनाथ आचार्यले 20 गते सिफारिश गरे पनि मुख्यमन्त्री लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरती मगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीको शपथ आज भएको हो। नेपाल परिवेशमा वीरगंजका मेयर सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। कंग्रेसले सोध्यो चुनावमा असहयोग गरेको भन्दै पूर्व मन्त्री सहित तीनजनालाई स्पष्टीकरण लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5799-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको प्रपत्र नाम
12: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन भरको।
14: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
8: सातामा दुई दिन सार्वजनिक विदाको उपयोगिताबारे बहस शुरू भएको छ। सरकारले गत चैत 22 गते इन्धन खपत घटाउने भन्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। विशेष गरी पश्चिम एशियामा देखिएको तनावका कारण इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था लागू गरिएको हो। तर दुई दिन विदा प्रणाली प्रभावकारी नभएको भन्दै अहिले विभिन्न तहबाट प्रश्न उठ्न थालेका छन्। माधव तिमल सिन्हाको एक सामग्री।
15: आइतबार पनि विदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन गर्न विद्यालयदेखि निजी क्षेत्रले आनाकानी गरिरहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नै आइतबार विदा दिन उपयुक्त छ त भनेर सुझाव मागेपछि प्रदेश नै विदा दिन तयार नरहेको बुझिएको छ। केही स्थानीय तहका विद्यालयमा आइतबार पठन पाठन जारी रहेको पाइएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनपेप्सनका महासचिव प्रकाश खड्काले संघीय र स्थानीय सरकार बीचको द्वन्दको मारमा निजी विद्यालय परेको टिप्पणी गर्नुभयो। उहाँले निजी विद्यालयले आफू खुशी नियम बनाउन नसक्ने भन्दै आफूहरूले सरकारले तय गरेका नीतिको कार्यान्वयन मात्रै गर्न सक्ने बताउनुभयो।
16: एउटा स्थानीय सरकारको र अर्को चाहिँ तपाईँको संघीय सरकार बीचको द्वन्दको मारमा चाहिँ अहिले निजी विद्यालयहरू पर्या हो। यसमा हाम्रो चाहिँ भूमिका केही पनि हुन्न। हामी एकदमै त्यो इम्प्लिमेन्ट गर्ने निकाय मात्रै हो। हामीले नियम बनाउन सक्दैनौ, हामीले बनेको नियमलाई इम्प्लिमेन्ट गराउने हो। त्यसैले अहिले हामी कन्फ्युजनमा छौं।
15: निजी क्षेत्रका प्रतिनिधि तथा उद्योगी व्यवसायी विनोद सेडाईले सरकारी कार्यालयको कार्य समय प्रभावकारी रूपमा कार्यान्वयन नभएसम्म दुई दिने विदाको उद्देश्य पूरा नहुने बताउनु भएको छ। उहाँले बैंकिङ बाहेक अरू निजी क्षेत्र आइतबार पनि अधिकांश समय नियमित सञ्चालन भइरहेकाले व्यवहारमा अपेक्षित परिवर्तन नदेखिएको धारणा राख्नुभयो।
17: कानुन त कसैले बन्द गर्नलाई रोकेका छैनन् कि बन्द गर्नुपर्छ। त्यसले गर्दाखेरि सबै किनकि या त अफिस आवर्स सरकारी जस्तो एक्सटेन्ड गर्नु पर्यो। एक्सटेन्ड नगरेपछि अन्दाजी 10-6 जुन काम गर्छ त्यो त सबैले गरिराखे हो। त्यो 10 त नो गरेका छैन मान्छेले क्षेत्रमा प्राय जस्तोले। त
15: केही दिनदेखि सामाजिक सञ्जाल र केही संचार माध्यममा आइतबारको विदा हटाउन लागि भन्दै चर्चा भइरहेको छ। सरकार भने हालका लागि आइतबारको सार्वजनिक विदा यथावत रहने बताउँछ। प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले संचार माध्यममा आएका समाचार भ्रामक रहेको बताउनुभयो। उहाँले दुई दिने विदाले इन्धन खपत घटाउन सहयोग पुगेको दावी गर्दै तत्काल निर्णय पुनरावलोकन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
18: दुई दिन विदा हुने बित्तिकै स्वाभाविक रूपले इन्धन त कटौती भएकै छ। विगतको तुलनामा चाहिँ कटौती भएको देखियो। खास यो इन्धनको मूल्य बढेको चरम रूपमा बढेको अवस्थामा आएको हो नि त यो दिन है। त्यसले गर्दाखेरि ठिकै
1: पश्चिम एसियामा जारी तनावका कारण नेपाली बजारमा शुरू गरिएको आधा सिलिण्डर ग्यास बिक्री व्यवस्था अझै कायम छ। हाल बजारमा आधा सिलिण्डर ग्यासको मूल्य 1,080 रूपियाँ र भरि सिलिण्डरको मूल्य 2,160 रूपियाँ तोकिएको छ। दैनिक करिब 1,00,000 सिलिण्डर बजारमा जाने भएकाले 7.1 केजी अर्थात आधा सिलिण्डर व्यवस्थाले ठूलो अतिरिक्त लागत थपिएको व्यवसायहरूको गुनासो छ। आधा सिलिण्डर ग्यास बिक्री गर्दा आयल निगमलाई मासिक 68 करोड़ घाटा परेको जनाइएको छ। तर आयल निगम भने तत्काल भरि सिलिण्डर दिन नसकिने अवस्थामा रहेको बताउँछ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
19: भारतबाट ग्यास आयात प्रभावित हुने सम्भावना देखिएको भन्दै नेपाल आयल निगमले गत फागुन अन्तिम सातादेखि खाना पकाउने ग्यास आधा सिलिण्डरमा बिक्री गर्न थालेको थियो। इण्डियन आयल कर्पोरेशनबाट नियमित आपूर्ति भइरहेको अवस्थामा पनि भरि सिलिण्डर ग्यास बिक्री खुल्ला नहुँदा लागत अनावश्यक रूपमा बढ़िरहेको उपभोक्ता अधिकार कर्मीहरूले बताउने गरेका छन्। अहिलेको व्यवस्थाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हाको भनाइ छ।
20: बिक्रीको अवस्थामा विशेष गरी उपभोक्ता केसमा कुरा हुन्छ भने एउटा अधिकार कर्मीको रूपमा मका 14.1 केजीको सिलिन्डर एकपल्ट बोकेर आउँदै गर्दा घरनजीको डिलरले मलाई 100 रुपियाँ ल्याइदिन्थ्यो भने 7.1 केजीको सिलिन्डर ल्याउँदै गर्दा पनि उसले पनि 100 रुपियाँ लिन्छ भनिसकेपछि मैले महिनामा दुईटा सिलिन्डर परेको गर्दा एक पैसा तिर्न परेको अवस्था छ।
19: अध्यक्ष तिमिल सिन्हाले भरि सिलिण्डर वितरण गर्दा उद्योगी व्यवसाय र उपभोक्तालाई फाइदा नै पुग्ने भन्दै भरि ग्यास वितरण गर्नुपर्ने बताउनुभयो।
20: अहिलेसम्म तत्कालीन अवस्थामा यस्ता पैसा तिर्न परेको छ, एक्स्ट्रा बढाउनु भइरहेको कारणले गर्दा फेरि तत्कालै 14.2 केजीको ग्यास सिलिन्डर खासै कुनै किसिमको समस्या पर्दैन। त्यसले अल्टिमेटली सरकारलाई उद्योग ल्याएर स्वयं उपभोक्तालाई फाइदा गर्छ भन्ने कुरा सरकारका विभिन्न निकायलाई जानकारी हामीले गरिरहेका छौँ।
19: नेपाल आयल निगम भने मध्यपूर्वको द्वन्द्वका कारण प्रभावित बनेको आयात अहिले पनि कायमै रहेकाले तत्काल पुनर्विचार गर्न नसकिने बताउँछ। नेपाल आयल निगमको एलपीजी विभागका प्रवक्ता मनोज ठाकुरले अहिले पनि बजारमा ग्यास अभाव कायमै रहेकाले आयातमा सहजता सुनिश्चित नहुँदासम्म भरि सिलिण्डर ग्यास वितरण गर्न नसकिने बताउनुहुन्छ।
21: हामीले के दिने गर्दछ भने हामीले 100% आयात गरेर ल्याउँछौँ। हामी जुन मुलुक गरेर ल्याउँछौँ उसले पनि 60% आयातै गर्ने हो। यहाँलाई पनि जानकारी नै छ, अब न्युजमा चाहिँ स्टेट अफ इरान र इजरायलको फेरि हिजोको हप्ता छ र हामीले चाहिँ पहिला चाहिँ सप्लाईको सुनिश्चितता नभइकन यसरी 14 जाँदाखेरि त्यसले बजारमा चाहिँ बजारलाई चाहिँ बिगार्छ भन्ने चाहिँ पहिला चाहिँ बुझ्न जरुरी छ।
19: उपभोक्ता र व्यवसायीहरूको यो गुनासो स्वाभाविक रहेको बताउँदै त्यसको समाधानका उपाय बारे पनि निगमले आवश्यक छलफल गरिरहेको प्रवक्ता ठाकुरले बताउनुभयो।
21: 7.1 ले हामीलाई समस्या सहज भइरहेछ भने कसैलाई यसमा कुनै उद्योगीले अथवा व्यवसायले अप्ठ्यारो परेको छ भने त्यो विषयमा छलफल भइरहेछ। मुख्य कुरा त हामीले सप्लाई हेर्नु पर्यो।
22: वर्षाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरू विरूद्ध आरोप पत्र दायर गरेको हो। अरूकी छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरू विरूद्ध आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। मेयर सिंहले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वड़ा नम्बर 10 की रीता भट्टराईकी छोरी रूबिना श्रेष्ठलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाउनु भएको थियो। यस कार्यका लागि उहाँले स्थानीय जनप्रतिनिधि र कर्मचारीसँग मिलोमतो गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 2071 साल कार्तिक 20 गते वीरगंज महानगरपालिका वड़ा नम्बर 3 को कार्यालयमा रूबिना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो। सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वड़ाबाट सिफारिश गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट 2075 साल साउन 13 गते रूबिनाको नाममा नागरिकता जारी गरिएको थियो। अख्तियारले मेयर सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी मतियार बनेको आरोप लगाएको छ। त्यसै गरी तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानी जानी गलत सरकारी कागजात जन्मदर्ता र नागरिकता सिफारिश तयार पारेको आरोप छ। गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
1: नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व मन्त्री एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संघका सभाका 3 नेतालाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ। समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संघका सभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थल कुमार लिंखालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको 5 दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ। केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरद्वारा हस्ताक्षरित छुट्टा छुट्टै पत्र मार्फत उनीहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउँदै स्पष्टीकरण सोधिएको हो। उनीहरूमाथि पार्टी उम्मेद्वार विरूद्ध अन्तर्घात गरेको र विपक्षी दलका उम्मेद्वारलाई चुनावमा विजयी गराउन भूमिका खेलेको आरोप छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन सत्ता लामो विदापछि सर्वोच्च अदालतमा फर्कनु भएको छ। उहाँ आजदेखि काममा फर्कनु भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। आज उहाँका दुईवटा इजलासको जिम्मेवारी तोकिएको थियो। न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएपछि जेठ पाँच गते मल्लले कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफैले आफ्नो 20 दिनको विदा स्वीकृत गर्नुभएको थियो।
3: अत्याधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिका भित्रका विद्यालय भोलिदेखि 4 दिन बन्द हुने भएका छन्। यस्तै कोहलपुर नगरपालिकाले पनि आजदेखि 3 दिनसम्म विद्यालय बन्द गरेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानका दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासनलाई सम्बन्धित निकायबीच वृहत छलफल गरी दीर्घकालीन उपाय अपनाउन भन्नुभएको हो। छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानी सैनमा चर्किएको विवाद अहिले सामान्य भएको जानकारी गराउनु भएको थियो।
4: प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले बजेट अभावमा देशभरका 263 स्थायी प्रहरी चौकी पुननिर्माण गर्न नसकेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा कार्कीले जीर्ण रहेका प्रहरी चौकीको पुननिर्माणका लागि बजेट नभएको बताउनु भएको हो। उहाँले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको भन्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताउनुभयो।
3: साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक 20.27 अंकले घटेको छ। यससँगै नेप्से 2735 बिन्दुमा कायम भएको छ। शुक्रबार पनि नेप्से 11.37 अंकले घटेको थियो। आज गत शुक्रबारको तुलनामा कारोबार रकम पनि घट्यो। शुक्रबार 5.61 अर्ब कारोबार भएको बजारमा आज 4.08 अर्ब मात्रै शेयर किनबेच भयो। आज 41 कम्पनीको शेयर मूल्य बढ्दा 223 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विरामको 2 महिनापछि इरान र इजरायल बीच फेरि युद्ध शुरू भएको छ। इरान समर्थित हिजबुल्ला लक्षित गरी इजरायलले लेबनानको राजधानी बेरूतमा हमला गरेपछि इरानले इजरायलको तेल अबिबमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोप्स आईआरजीसीको एरो स्पेस फोर्सले अपरेशन नसर शुरू गरेको भन्दै इजरायलका दुई प्रमुख राजनीतिक सैन्य अखड़ाहरू नेभा टीम र तेल नोफलाई निशाना बनाएको बताएको छ। त्यसको जवाफमा इजरायलले आज दक्षिण पश्चिम इरान स्थित महसहर मेट्रोकेमिकल कम्प्लेक्स तथा अन्य सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ। इरानी हमलाको डरका कारण इजरायली नागरिकहरू बंकरमा लुक्न बाध्य बनेका छन् भने इजरायलले एयर लन्च ब्यालिस्टिक मिसाइल प्रहार गरेसँगै इरानले राजधानी तेहरान स्थित इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थल सहित देशको हवाई क्षेत्र बन्द गरेको छ। इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध थप सर्किने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 4% भन्दा बढ़ीले बढ़ेको छ। आज ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 4.02 डलर अर्थात 4.3% बढ़ेर 97.11 डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई कच्चा तेलको मूल्य 3.90 अर्थात 4.3% बढ़ेर प्रति ब्यारेल 94.44 डलर पुगेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ। आज भएको फाइनलमा हङकङलाई डीएसएल पद्धतिका आधारमा 19 रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपालले 11.3 ओभरमा दुई विकेटको क्षतिमा 114 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले प्रभावित खेलमा नेपालले डीएलएस पद्धतिका आधारमा जित दर्ता गरेको हो। नेपालका लागि रोहित पौडेल 35 र कप्तान दिपेन्द्र सिंहैरी 9 रनमा अभिजित रहे। कुशल भुर्तेलले 65 रनको योगदान दिए। सिंगापुर नेशनल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अङ्कनले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 188 रन बनाएको थियो। अङ्कनका लागि अंशुमन रथले 80 रन बनाए। साहित्य बासिफले 55 रन थपे। शिव माथुरले 26 रन बनाए। नेपालका लागि शेर मल्लले 4 विकेट लिए। करण केसीले 2 र सन्दीप लामिछानेले 1 विकेट लिएका थिए। यस प्रतियोगिताबाट नेपालसँगै हङकङ, मलेसिया र ओमान यसअघि नै जापानमा हुने विश्व एसियन गेम्सका लागि छनौट भइसकेका छन्।
4: र अफगानिस्तान विरूद्धको एकमात्र टेस्ट क्रिकेटमा भारत फराकिलो अन्तरले विजयी भएको छ। न्यू चण्डीगढमा फलो अनमा परेको अफगानिस्तान दोस्रो इनिङ्समा पनि 112 रनमा अलआउट भएपछि भारत एक इनिङ्स र 300 रनको फराकिलो अन्तरमा विजयी भएको हो। अफगानिस्तान दोस्रो इनिङ्समा मात्र 35.5 ओभरमा 112 रनमा अलआउट भएको हो। उसका लागि सदिकुल्लाह अतलले सर्वाधिक 42 रन बनाए। भारतका लागि वाशिङटन सुन्दरले 4 र कुलदीप यादवले 3 विकेट लिएका थिए। यसअघि पहिलो इनिङ्समा अफगानिस्तान 152 रनमा अलआउट भएको थियो। अफगानिस्तानका राहत शाहले 60 रन बनाए। भारतका लागि भानव सुथारले डेब्यू टेस्टमा 6 विकेट लिएका थिए। प्रसिद्ध कृष्णाले 3 विकेट हात पारे। भारतले भने पहिलो इनिङ्स 8 विकेटको क्षतिमा 564 रन हुँदा डिक्लेयर गरेको थियो। कप्तान शुभमन गिलले 126 र केएल राहुलले शतक बनाएको इनिङ्समा साई सुदर्शन र ऋषभ पन्तले समान 81 रन जोड्दा वाशिङटन सुन्दरले 52 रन बनाएका थिए।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अर्थमन्त्रीमाथि संसदीय समिति गठनको माग। प्रधानमन्त्रीको जवाफ बटम लाइन। संसद सञ्चालनमा प्रधानमन्त्री र सभामुखले चासो नदिएपछि रविको अग्रसरता।
3: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन। सुदूरमा कंग्रेसका 5 र लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको इन्ट्री।
4: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको प्रष्टीकरण। अझै भरि सिलिण्डर ग्यास दिन सकिने अवस्थामा नरहेको आयल निगमको जवाफ।
3: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध शुरू। दुई देश बीचको तनाव चर्किदा तेलको मूल्य बढ़्यो।
4: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई। फाइनलमा हङकङ 19 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906707. Website texasintl.edu.np.
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो

0: ए भाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: ओम 068-26-144 98-510-16-094 98-476-39-691
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
8: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
9: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
8: यदि त्यसो हो भने
9: अब चिन्ता नगर्नुहोस्
10: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
11: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ
10: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने घुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिका नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
12: याद गर्नुहोला डाक्टर र आउने मिति
11: यही जेठ 30 गते शनिबार
10: स्थान बागलुङ मेडिकल हल बडगाउ
13: सम्पर्क फोन नम्बर 067-424-2027
10: 427
13: सम्पर्क मोबाइल नम्बर 98-572-2597
10: 98-511-81-9018

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए र चिनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
3: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरू पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौं भने प्रधानमन्त्री स्वयं उपस्थित भएर अरूसम्म त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
2: सत्तापक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
4: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि
3: कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
2: सत्तापक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको।

0: पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
1: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। रासोपा नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
0: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्तापक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
1: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रष्टीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
2: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने। किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देख्थ्यो, संवाद शुरू भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन। उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्या भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
1: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
2: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
1: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्। कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
2: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ। नियमित चलोस्, नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो। सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियताको विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
1: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
2: निश्चय पनि, निश्चय पनि।
1: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
3: हालाको होइन, म अक्सिजन सिधेर पछि भएको हो, अक्सिजन सिध्यो, अब अक्सिजन सिधै हिँड्नु सकेन, रड बन्यो, अब खाने खाने खाली खाने पेटमा खाने हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने। दुई दिनसम्म केही पनि खाएन, अनि त्यो म त्यो आइस भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ। अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, बरफ चपाउनु त्यो बरफ त्यो अनि त्यो त ऊ हुन्छ बरफ चाहिँ पुरा चपाए। खानेकुरा त्यही त्यही चकलेटहरू थियो, अब भुजी भुजीमा आफ्नो अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप त्यो राति दिउँ त गर्दै थियो, अनि खाप खाप रहेछ त्यसमा खाप खप मान्छे त्यहाँबाट

0: अब हाम्रो त्यो जिउमा केही नै त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन अनि अब जिउमा त्यो त्यो त्यसले भरेर फर्पत्र चढेर अलिक माथि चढेर निस्केर फेरि त आउनलाई माथि बाहिर निस्किन सक्ला सक्ला जस्तो लाग्यो कि, अनि त्यहाँबाट फेरि नसक्दो रहेछ भने त त्यति नि डोरी खोजेर गएन, डोरी त्यो डोरी हुन्छ खाल्टो कोलीहरू डाँडेर काटेर कता कता डाँडेर काटेर अनि त्यहाँ तल आयो त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसियम भन्नु मार्कियो यो एसोसिएसन भन्ने कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नुलाई जाँदो रहेछ त्यहाँबाट भेट्यो अनि उनीहरूले गला गरेर बोकेर ल्यायो बाँचेन भने लकडाउन थियो। म यतिकै सिधिनेर
1: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लड़ाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ, तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
2: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मिसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्, तर उनीहरूबीच के छलफल भयो त्यो प्रश्न छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले रातिको ठिक 9 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ए बाबु अध्यारो छ टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
2: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
4: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: महिला शिक्षित भए परिवारमै शिक्षित हुन्छ त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: जसको नाम नै पर्याप्त छ
4: दिदी बहिनी
3: दिदी बहिनी
4: दिदी बहिनी
3: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578 582579582780।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 36 गते शनिबार बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
5: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार।
8: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027-2027। सम्पर्क मोबाइल नम्बर 98-577-2597,
8: 98-511-81-918।
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशिष्ट शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषतः वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौं। यहाँलाई हार्दिक स्वागत छ। शुरूमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसारकै आयो अथवा त्यसमा केही फरक पर्यो?
1: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
0: के त्यस्तो
1: सामुदायिक वनलाई वन ऐन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसे कम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ ल्याएछौँ।
0: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम निरन्तर
1: पहिला पनि नआएको चाहिँ होइन, त्यही त मैले भने आउन आउँथ्यो, तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अल्मलिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थ्यो भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूह को उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नुपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढंगले लिएको छ। यो के मान्यमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन, किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32,00,000 भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25,00,000 हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो, त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो
0: हो। बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौं। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौं। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौं। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई तोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
1: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
0: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोफेन लगायतका अरू सरकारवालाले पनि
1: केही अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गऱ्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
0: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
1: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसो मतलब विगतमा नआएको भन्ने होइन, आएको तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौं। अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौं भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैनथ्यो। हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौं। पर्यटन त अवैध थियो 2076 सालसम्म, हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौं। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैनथ्यो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौं। वन्यजन्तु व्यवस्थापनका कुरा यी चारवटा अत्यन्तै महत्वपूर्ण कुरा, म त्यति बेलाको सरकारलाई त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौँ। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
0: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेका छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भन्नु?
1: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौँ। अब सरकारसँग हामीले शुरू गरेका छौँ संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन, त्यो गर्न उहाँहरू तयार हुनुहुन्न र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढ़िरहेको छ। हामीले भनेका छौँ ए बाबा, स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानून बनाउनु पर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखे त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेको छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन। एक दुई, एउटा सामुदायिक वनले 1200-1500 बेचेको प्रति क्युफिट काठ काठमाडौँ अथवा कुनै शहरमा आउँदाखेरि 1500-6000-7000 पुग्छ। त्यो के कारणले भन्दा, म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौँ र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ। उहाँहरू अन्य अन्यायमा पर्नु भएको छ. बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीड़ित हुनुहुन्छ. के मानेमा भने आज 1500 टेन्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000 बेच्दा उहाँहरूलाई घाटा छ. किन भन्दा बीच बीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन. 1500 ऊ हुन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ. त्यहाँ प्रति क्युफिट कति हो त्यहाँ बुझाउनु पर्छ. त्यसपछि ट्रक हिँडाल्यो बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शंका लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनु पर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नु पर्छ. एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 लाख खर्च हुन्छ. चित्त बुझाउने भनेको त अब बुझ्न पर्छ. अब के भनेर अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो, ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काठमा आउँदैनन्.
0: काठको ओसार पसारको बेलामा जुन खालको झन्झट छ नि अहिले, कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि हुँदैन?
1: यसमा के छ भन्दा तेह्रो कर भनेको अहिले संघले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो. अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारलाई अरू कुनै अधिकार दिएन. उसले के भन्यो भन्दा संघीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लाइदियो. त्यो स्थानीय सरकारले लिएको कर होइन. स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न. तर संघीय सरकारले मा लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ. बेरोजी निकालिदिन्छ, हरेक पालिकाको बेरोजी निकालिदिएछ. अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्. प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने हो भनेर भन्नुभयो. त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनु भएको छ. त्यो कर संघीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ. अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न.
0: त्यस्तो करको बारेमा अहिलेको बजेटले केही सम्बोधन गरेको छ?
1: त्यसलाई बजेटले छोएको छ. त्यसले त अहिलेकोले त के हो भन्दा संघीय कुरालाई सम्बोधन गरे. जस्तै 5 लिने ठूलो समस्या थियो, त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ. अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो. योभन्दा 3 अगाडि योभन्दा अघिल्लो सरकारले 2 कर तिरेर 5 लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गर्यौं उहाँहरूले. अहिले पनि हामीले 1 गराउनुहोस् भनेर भनेका थियौँ, यद्यपि उहाँले 4 गराउनु भयो. यो ढंगले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो. यो खालको अवस्था छ. एक दुई तपाईँको चाहिँ हामीले कृषि वन जड़ीबुटीको कुरा गरेका छौं, अहिले बजेटमा आएको छ. तर अब वनमा व्यापक रूपमा जड़ीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि. अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन. सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ. जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन. यहाँ नीति कार्यक्रममा ल्याएर त भएन. अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 लाख, 10 लाख, 15 लाख, 20 लाखसम्म लिने गरिन्छ. त्यो के का निम्ति लिइन्छ थाहा छैन. एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15 लाख लाग्ने भयो भन्नुहुन्छ. उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफ कार्यालयमा भएको 2-4 लाख पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ. त्यसपछि गएर यदि 15 लाख छ भने 10 लाख तिमीले हाल्न पर्छ है भनेर 10 लाखको भार सामुदायिक वनलाई बोकाएर यता 5 लाख, मैले उदाहरण दिएको 5 लाख बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न. त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ. यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौं. त्यसैले हामीले भन्यो कि भन्दा आएको चिज राम्रो छ. यदि हुन त यो सरकार अरू भन्दा अब नयाँ ढंगले उत्साहित ढंगले आएको छ गर्ला, हामी त्यो विश्वासमा छौ. तर नीति कार्यक्रममा ल्यायौं भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न. उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ. एकजना डिओ प्रसाद कहाँ गएर यो काम गर्न पर्यो ऐनमा लेखेको छ भन्ने भने तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाटीमा त अख्तियारको घण्टी छ भन्नुहुन्छ. अब त्यो अख्तियारको घण्टी कस्तो हुन् त? अहिले अब यो घण्टीको कुरा गर्दा अन्य अर्थ नलागोस्, डिओ प्रसादहरूले भन्ने त्यही हो. यो सामुदायिक मलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो यो कहाँ सजिलो छ र हामीलाई त अख्तियारको घण्टी झुन्डियो छ तपाईँहरूले भनेर हुनुहुन्छ हुन्छ भोलि पर्यो भने त बेहोर्न पर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ भन्ने बजेट हामीलाई विश्वास छ
0: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो
1: त्यो त हाम्रो ड्युटी नै त्यही हो हामी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चाहिँ 31 वर्षको यात्रामा अगाडि बढ़िरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौं सम्मान गरेका छौं यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् आल्मुनियमबाट बनेका छन् काठ त थोरै हो हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा 10 गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं त्यसकारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ
0: अब फेकुवनको यो स्थापना दिवसको कुरा गरौं 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो अब 1 वर्ष कार्यकालमा अझै बाँकी छ तपाईँ आइसकेपछि फेकुवनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो
1: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौँ
0: सोमबारको दिन
1: हजुर यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ
0: समावेशीकरणको हिसाबमा तपाईहरूले 50% सहभागिता गर्नु
1: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं त्यति मात्रै भनेनौ महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं नम्बर 1 नम्बर 2 सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो त्यो एउटा उदाहरणीय काम थियो त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस् हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्दको अवस्थामा म त्यहाँ आउँदैछु त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण ग्रहण गरेका छौं हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुनाटपरी उद्योग होस् चाहे बेलजी सुबोस लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्
0: भन्दा बढी भन्नुभयो नि अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको सक्रिय बनाउनको
1: सम्भव छैन 753 पुग्न सम्भव छैन किन भन्दा वनै छैन वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको
0: भएको ठाउँमा वन लगाउन
1: निजी क्षेत्र छ सबै तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ त्यसपछि गएर नहरको छेउमा हुन सक्छ त्यसलाई हामीले कसरी गर्न सक्छौं बाटो